0: यस्तै काममा अभिरूचि राख्छन्। विकसित बेलायत होस् वा अतिकम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखे, तर राहतको लागत हुन्छ, त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेएनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चिज हो र खोजेको के चिज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। चार महिनामै सरकारको आलोचना गरौं त्यति विवेकपूर्ण त हुँदैन। पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौंदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाह चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो। जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार बने पनि विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन भने अर्थतन्त्रले के खोजिरहेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका छन्। चार महिनामै सरकारको आलोचना गरौं त्यति विवेकपूर्ण नभए तापनि सही दिशा दिन सके जस्तो देखिँदैन। लगायतका उपशीर्षकमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति शीर्षकमा खबर छ। उद्योगिक व्यवसायको निजी सम्पत्ति, आवास तथा व्यावसायिक प्रतिष्ठानमाथि हुने आक्रमण, तोडफोड र आगजनीलाई सरकारले गम्भीर सुरक्षाको विषयका रूपमा लिँदै अब तिस्ता गतिविधिमा शून्य सहनशीलता अर्थात जीरो टोलरेन्सको नीति अवलम्बन गर्ने भएको छ। निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि सारेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीतिमा निजी सम्पत्ति र औद्योगिक व्यावसायिक संरचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको हो। राजनैतिक आन्दोलन, बन्द हड़ताल तथा अन्य अवांछित गतिविधिका क्रममा उद्योग व्यवसाय र व्यवसायका निजी निवास समेत निशानामा पर्न थालेपछि सरकारले निजी क्षेत्रको सुरक्षाका लागि नयाँ संस्थागत तथा नीतिगत व्यवस्था गर्न लागेको जनाइएको छ। नीतिमा उद्योग व्यवसायमा आक्रमण भए कड़ा सुरक्षा कार्यवाही हुने, लुटिएका सामान फिर्ता गर्न विशेष खोज अभियान चलाइने, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विषयको रूपमा यसलाई लिइएको छ भने आन्दोलनबाट भएको क्षतिपछि सरकारको नयाँ रणनीति बन्न लागेको हो। जेएनजीलाई लक्षित स्टार्टअप र व्यवसाय एक्युबेसन गर्ने पनि नीतिमा उल्लेख गरिएको छ। कार्यान्वयनको अनुगमन गर्न उच्चस्तरीय समिति बनाइने भएको छ भने कागजको रणनीति कार्यान्वयनमा आए मात्रै परिणाम दिन सक्छ भनेर टिप्पणी गरिएको छ। निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति आजको हिमालय टाइम्समा खबर छ।
0: निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी बाटो खुलाउन सरकारले केही नेपाल ऐन संशोधनको तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाड़ीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानून संशोधनको विषयमा कानून मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिएकी छन्। शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको नेपाल भारत विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावना र आगामी बाटो विषयको कार्यक्रममा बोल्दै सचिव दवाड़ीले नयाँ विद्युत ऐन ल्याएर प्रक्रिया अघि बढ़ाउँदा लामो समय लाग्ने भएकाले तत्कालका लागि साबिकको ऐन संशोधनलाई छोटो बाटोका रूपमा अघि बढ़ाउन लागि जानकारी दिएकी छन्। हालकै कानून संशोधन गरेर अनुमति दिने तयारी, विद्युत व्यापारमा निजी क्षेत्र शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। खाना पकाउने एलपी ग्यासको अभाव सर्किएपछि नेपाल ऑयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अत्यावश्यक उपभोक्ताका लागि ग्यास बिक्री वितरण थाले पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास लिन बिहानदेखि बिक्री केन्द्रमा पुगेका उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नु परेको र पालो आएपछि समेत ग्यास नपाएको गुनासो गरेका छन्।
2: लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि एक वर्षको अवधिमा करोड़ौं खर्च भए पनि तीनवटा मात्र मूल कानून निर्माण भएका छन्। कानून निर्माणका लागि प्रदेश सभामा सातवटा विधेयक दर्ता भएका थिए। तीमध्ये तीनवटा कानून पारित भएका छन् भने दुईवटा अझै विचाराधीन अवस्थामा रहेका छन्।
1: सर्वोच्च अदालतको फैसला लेखनमा विलम्ब देखिएको छ। मुद्दा सुनवाईमा ढिला सुस्ती भएको भनेर गुनासो उठिरहेका बेला पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा विलम्ब देखिएको हो।
2: नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्री परिषदको पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
1: राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गको 2 किलोमिटर सड़क 2 वर्षदेखि अल्पत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण बागलुङ नगरपालिका वडा नम्बर 1 रामरेखादेखि उपल्ला चौरसम्मको 2 किलोमिटर सड़क 2 वर्षमा पनि सम्पन्न हुन नसकेको हो।
2: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दारमा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकाले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्।
1: विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमान कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिणाम निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षहरूमा थप बढ़ेको छ। यसले एकातिर किसानको जीवनयापन सहज भएको छ भने निर्यातमा पनि यसले आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ।
2: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाठी कोइली स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था गरेको छ। नगरपालिकाभित्र डेंगूका बिरामीको चाप बढ़दै गएपछि नगरपालिकाले दुई स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
1: सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक शेयर निष्कासन अथवा आईपीओ जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनए को संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पुँजीको 85% आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको हो।
2: ऊर्जा क्षेत्रका सरकारवालाहरूले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानद्वारा आयोजित फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्था अन्त्य र भविष्यमा विद्युत उत्पादनका लागि गरिसकेको अरबौं लगानी संरक्षणका लागि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।

0: खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब विदेशका खबर इन्डोनेसियाको फ्लोरेन्स टापुमा शनिबार बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भूकम्पका कारण भवन तथा घर भत्किँदा 38 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन् भौतिक संरचनामा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन् अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान 5:58 जाँदा फ्लोरेन्स क्षेत्रकामा 10 किलोमिटर गहिरासम्म भूकम्प गएको थियो।
2: अब खेल खबर नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको मिति औपचारिक रूपमा सार्वजनिक भएको छ। आयोजक केडिया ग्रुपले शुक्रबार विज्ञप्ति जारी गर्दै एनभीएल आगामी भदौ 19 देखि 27 गतेसम्म आयोजना हुने जनाएको हो। प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुदेशीय कवर हलमा सञ्चालन हुनेछ। यसमै लामो समयदेखि चर्चामा रहेको नेपालको पहिलो पुरूष भलिबल फ्रेन्चाइज लीग आयोजना हुने मिति निश्चित भएको छ।
1: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा पूर्व अर्थमन्त्री युवराज खतिवडाको अन्तर्वार्ता छापिएको छ। अर्थतन्त्र सुधार्न सरकारको समग्र कार्यशैली बदलिनुपर्छ भन्ने शीर्षकमा उहाँले भन्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम बजेट वाचापत्र सय बुधे कार्ययोजना हेर्दा संगतिको अभाव छ। निश्चित राजनीतिक दर्शनको अभावमा यस्तो भएको हो। अहिले स्टेट एक्टर भन्दा नन स्टेट एक्टरको प्रभुत्व बढ़न थालेको देखिन्छ। प्रधानमन्त्री र अर्थमन्त्रीको काम गराई हेर्दा एक अर्कालाई विश्वासमा वा अविश्वास वा बाइपास गरेको जस्तो लागेको छ। सरकारले व्यक्तिगत आयकरका दर घटाई उपभोग बढ़ाएर आर्थिक वृद्धिको बाटो रुज्यो। यो अर्थतन्त्रमा मन्दी रहेका बेला छोटो अवधिका लागि अवलम्बन गरिने विकल्प मात्रै हो। कानून अनुसार अनुसन्धान गर्ने नाममा उद्योगी व्यवसायलाई निरुत्साहित गर्ने काम नगरौं। औसत आयु बढ़िरहेको र जनसंख्या वृद्धिदर घटिरहेका बेला काम गर्ने उमेर घटाउनु युक्तिसंगत हुँदैन। बन्द रहेका उद्योग चलाउन हामीले हार खाएको हो। अहिले सेनाले चलाएको छ, राम्रो भए ठिकै छ, तर धान्न सकिएला जस्तो मलाई लाग्दैन, युवराज खतिवडाले भन्नुभएको छ।
2: वित्तीय संहितामा असन्तुलन शीर्षकमा श्याम नेउपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वित्तीय संहिता भनेको केवल बजेट र राजस्वको अंक गणितीय बारफार मात्र होइन, यो त जनताको घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक सशक्तीय औजार हो। वित्तीय समानीकरण, सशक्त समपूरक अनुदान तथा राजस्व बारफारको वैधानिक संयन्त्र, केन्द्रीयतावादी सोच र राजनीतिक हस्तक्षेप त्यागेर पूरकताको सिद्धान्त अनुसार तल्लो तहलाई सक्षम बनाऊ, घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औचार, त्यस्तै कार्य सम्पादनमा आधारित बजेटिङ प्रणालीलाई नै तीनै तहमा लगानी गर्नु अपरिहार्य रहेको छ।
1: त्यसै गरी आजको कान्तिपुर दैनिकमा किशोर नेपालले लेख्नु भएको छ, देउबाका दायित्व र कर्तव्य शीर्षकमा, यति बेला नेपाली कांग्रेस संकटापन्न अवस्थामा छ। देशलाई गणतान्त्रिक बनाउने यो पार्टीका विरूद्ध चौतर्फी आक्रमण भइरहेको छ। देउबामा नयाँ र पुराना बीच मेलमिलाप गराउने खुबी छ। पार्टीको सुदृढीकरणका लागि उनका विगतका अनुभव र वर्तमानका अनुभूतिको सकारात्मक प्रयोग हुनुपर्छ। इतर र भित्रको भेदभाव हटाएर पार्टीमा एकता र नवीन जागरण ल्याउनु देउवाको अहिलेको सबैभन्दा प्रमुख दायित्व र कर्तव्य दुवै हो।
2: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार
3: एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चित्त। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
6: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सबैभन्दा धेरै मानवीय क्षति।
1: काठमाडौँका पाँच स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यकाका 7 स्थानबाट बिक्री गरिने दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको गुनासो।
0: उपचार प्रणालीमा सुधारको पहल अघि बढ्यो। शिक्षा विधेयक। आलुको पर्याप्त उत्पादन हुँदा पनि बजार नपाइएको किसानहरूको गुनासो।
1: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प, 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीका कारण लाखौं घर डुबानमा।
0: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा ध्यानाकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा उपचार प्रणालीमा सुधार ल्याउनको लागि सरकारले शुरू गरेको अभ्यासको प्रसंग।
1: सरकारले स्वास्थ्य सेवा थप सहज, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले उपचार प्रणालीमा सुधारको पहल थालेको छ। उपचारमा देखिँदै आएको असमानता, अनावश्यक परीक्षण, महँगा औषधिको प्रयोग तथा स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता सम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले मानक उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गर्ने तयारी अघि बढ़ाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग उपचार प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको छ। छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत उपचारात्मक महाशाखाका निर्देशक डाक्टर पवन जंग रायमाझी सहित बालरोग विशेषज्ञ, न्यूरोलोजिस्ट, कार्डियोलोजिस्ट, हिमोफिलिया, ओरल हेल्थ, ईएनटी लगायतका 18 क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी हुनुहुन्थ्यो। विशेषज्ञहरूले आफ्ना क्षेत्रमा प्रयोग भइरहेका स्वास्थ्य प्रोटोकलको अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव दिनुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर अग्रवालले उपचार प्रोटोकललाई स्वास्थ्य बीमासँग आबद्ध गरेपछि बीमाले आवश्यक उपचार सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउने समेत बताउनु भएको छ। बिरामीको अवस्था अनुसार कुन परीक्षण र उपचार आवश्यक हो भन्ने स्पष्ट मापदण्ड बनेपछि उपचारमा अनावश्यक झन्झट कम हुने समेत उहाँले बताउनु भएको हो।
0: लगातारको वर्षासँगै पहिरो जाँदा जाजरकोटमा दुईजना बेपत्ता भएका छन् भने 7 घाइते भएका छन्। भेरी नगरपालिका 2 रिसाङ क्षेत्रमा पहिरोले घर तथा टहरा भत्काउँदा 7 घाइते भएका छन् भने 2 सम्पर्कविहीन भएका हुन्। पहिरोले भेरी नगरपालिका 3 स्याला बस्ने पूर्णबहादुर विकको कच्ची घर र सोही नगरपालिका 3 बस्ने भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पूर्ण रूपमा भत्काएको छ र त्यस अनुसारको बेपत्ता भएकाहरूको खोजी भइरहेको रेडियो हाम्रो पाइला जाजरकोटले खबर पठाएको छ। यसैबीच चितौनको इच्छा कामना गाउँपालिका 5 स्थित सिमलधारामा रूख सहित सुखा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैराती 10:25 राजमार्गमाथिबाट खसेको पहिरोका कारण नारायणगढ़ काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले बताएको छ। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याउन कम्तीमा 6-7 घण्टासम्म लाग्ने अनुमान गरिएको नेपाल प्रहरीले बताएको छ। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ़बाट काठमाडौँ जाने र काठमाडौँबाट नारायणगढ़ जाने सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएका छन्। पहिरो पन्छाई सड़क खोलाउने काममा सड़क विभागसँग समन्वय भइरहेको पनि प्रहरीको भनाइ छ। यात्रुहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न सड़क विभागले अनुरोध गरेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेस तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम खालको खालको पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले बिहानको तुलनामा साँझको समयमा अधिक पानी पर्ने अनुमान गरिएको बताउनुभयो।
3: साउन 21 गते पनि विशेष गरेर मध्यदेखि पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहाड़ी भूभागमा यो लुम्बिनी सुदूरपश्चिमको तराईमा पनि यो दुई ठाउँमा भारीसम्मको वर्षा हुन सक्ने देखिन्छ। दिउँसोको अवस्था भन्दा रातिको अवस्थामा अझै मौसम प्रतिकूल हुने देखिन्छ। सुदूरपश्चिम प्रदेशमा र लुम्बिनी प्रदेशमा चाहिँ वर्षाको क्रम अझै बढ्ने र सुदूरपश्चिमको पहाड़ी तराई भूभागमा एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिन्छ।
0: गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। आज राति समेत देशभर साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थान, कोशी तथा बागमती प्रदेशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र मधेस तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन सहितको मध्यम खालको पानी पर्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान गरिएको छ।
1: करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यस बेलै जेएनजी आन्दोलन भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अल्पत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले हिजोदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन समेत गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले हिजो कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधान अध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणाहरू संकलन गरिएका छन्।
0: सरकारले हिजो दिनभरिमा काठमाडौँका 5 बिक्री केन्द्रबाट कुल 6,802 खाना पकाउने ग्यासको सिलिण्डर बिक्री गरेको छ। एक महिनादेखि ग्यास नपाएका उपभोक्ताहरू राहत दिने भन्दै नेपाल आयल निगमले हिजोदेखि काठमाडौँका 5 स्थानमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको समन्वयमा बिक्री केन्द्र तोकेको थियो। ग्यास नपाएका उपभोक्ताको ठूलो संख्यामा बिहान 8 बजेदेखि नै बिक्री केन्द्रमा लाइन लागेका थिए। आयल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास सिलिण्डर वितरण गरिएको छ। पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, किर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चाबहिलबाट 720 र वसुन्धराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री गरिएको छ। यसैबीच उपभोक्ताहरूको मागलाई मध्यनजर गर्दै आज उपत्यका विभिन्न 7 ठाउँमा खाना पकाउने ग्यासको सिलिण्डर बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले समन्वयमा ग्यास उद्योगीहरूले ग्यास बिक्री गर्नेछन्। आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी किर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्रै आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले अनुरोध गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नयाँ शीत भण्डार निर्माणको गति सुस्त, बनेका पनि सञ्चालनमा नआउँदा समस्या,
4: कोल्ड स्टोर भयो कुन ठाउँमा राम्रो सञ्चितले कि 4-6 सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि छोडेर नआइजान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
0: चार महिनामा सर्पले डसेर 65 जनाको मृत्यु, उपचार प्रणालीमा सुधारको पहल, अघि बढ़्यो शिक्षा विधेयक लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले होलीको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा गोकर्ण अवस्थीले खबर लेख्नु भएको छ। 2046 राजनैतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। त्यस्तै राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यल बढ्दै शीर्षकमा अर्को खबर प्रकाशित छ। फिर्ता बोलाएका कारण 11 देशका 10 महिनादेखि र 6 देशका 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिएको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस विवादमा अब अदालतको फैसला निर्णायक शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै बढ्दै अलैची उत्पादन र निर्यात मुख्य चुनौती ब्रान्डिङ र बजार शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। नेपालमा उत्पादन हुने अलैची 95% निर्यात हुने भए पनि भारत बाहेक तेस्रो मुलुकमा पुग्ने हिस्सा 1% भन्दा कम छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल शीर्षकमा अर्को खबर प्रकाशित छ। कृष्ण प्रसाद गौतमले लेख्नु भएको छ सुर्खेतबाट। त्यस्तै सरकार र एनआरएनको संयुक्त कम्पनीलाई विदेशी मुद्रामा आईपीओ निकाल्ने सुविधा शीर्षकको खबर पनि भित्र पृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा काठमाडौँमा भारतको 80 स्वतन्त्रता दिवस मृतक सैनिकका परिवारलाई 8.2 करोड़ प्रदान शीर्षकमा खबर छापिएको छ। काठमाडौँ स्थित भारतीय दूतावासले हिजो भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ। वन्दे मातरम गीतको गायनसँगै शुरू भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभयो। त्यस लगत्तै राष्ट्रगान गाइनुका साथै 80 स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतको राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो पनि प्रसारण गरिएको थियो। अर्को खबर सवारी साधनमा 5 वर्षमा बाहिरियो 470 अर्ब शीर्षकमा भित्री

0: पूर्जा आयात गरिएको खबरमा उल्लेख गरिएको छ। र आर्थिक कारोबार दैनिकमा कोरियामा E7 भिसाका लागि दूतावासले शुरू गर्यो मागपत्र प्रमाणीकरण शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। कोरियामा संयुक्त सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि साउल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरिया स्थित दूतावासलाई सिपयुक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। जलविद्युत आयोजनाले फेरिएको दोलखा शीर्षकमा दिलबहादुर केसीले लेख्नु भएको छ। जलविद्युत आयोजना सड़क पर्यटन रोजगारी बजार र सामाजिक रूपान्तरणमा नयाँ आधार बनेको छ। कालसूचीमा पर्ने ऋणी एक वर्षमा 83% घटेको बारेमा पनि खबर छ। गोर्खापत्र दैनिकमा उपचार प्रणालीको बारेमा खबर छापिएको छ भने अघि बढ़्यो शिक्षा विधेयक शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको छ। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। विधेयकबाट यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव पनि संकलन गरिरहेको छ। नयाँ पत्रिका दैनिकमा चार महिनामै सर्पले डसेर 65 जनाको मृत्यु भएको बारेमा शिवहरी घिमिरेले लेख्नु भएको छ। वर्षेनी सर्पदंशका घटनाहरू बढ़िरहेका छन्। विषालु सर्पले टोकेर 20 शरीरमा प्रवेश गरेका एउटै बिरामीलाई 10 देखि 25 भाइलसम्म लाग्न सक्छ। कुन अस्पतालमा कति छ मौजदात त्यसको विस्तृत विवरण पनि दिइएको छ। टर्मिनलको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएको बारेमा मुगुबाट अच्युत भण्डारीले लेख्नु भएको खबर छ भने बिउतायो 1500 वर्ष पुरानो सप्त पाताल शीर्षकमा खबर पनि छापिएको छ। भित्री पन्नामा एकताको पहल भन्दा गगनमाथि आरोपका चाङ शीर्षकमा प्रेम गौतमले नेपाली कांग्रेस भित्रको विवादको बारेमा लेख्नु भएको छ। देउवा समूहको भेलाको उद्घाटनमा नेताको भाषण मात्र होइन बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरूमा पनि पार्टी कमजोर बनाएको भन्दै गगनमाथि आरोप नै आरोप लगाइएको छ। उदयपुरको नमूना माविमा विद्यार्थी 1000 शिक्षक दरबन्दी भने 35 शीर्षकमा खबर छापिएको छ। अनि अर्को खबर वाणिज्य बैंकको खुद नाफा 35.73% बढ़ेको बारेमा छ। भवन्ती मसिना लेख्नुहुन्छ, गत आर्थिक वर्ष 2082-83 20 वाणिज्य बैंकले 71 अर्ब 31 करोड़ 96 लाख रूपियाँ खुद नाफा आर्जन गरेका छन्। त्यसै गरी नाइमा एक्सपोको आज अन्तिम दिन 5 दिनमै 1.5 लाख भन्दा बढ़ीले गरे अवलोकन शीर्षकमा खबर छापिएको छ भने तमौर करिडोरमा पुल निर्माण सुस्त भएको बारेमा केशव प्रसाद भट्टराईले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस द्वीपमा शक्तिशाली भूकम्पमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ। भूकम्पपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएका तथा फसेका नागरिकको खोजी जारी राखेका छन्। 15 किलोमिटर गहिराईबाट गएको भूकम्पपछि दर्जनौं प्रकम्पहरू समेत गएका छन्। भूकम्पका कारण सयौं भवनमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच केही दिन अघि मात्रै कोलम्बियामा गएको शक्तिशाली विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुगेको छ। करिब 400 भन्दा बढ़ी अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। म्यानमारमा तीव्र मनसुनी बाढ़ीले गाउँ र धानका खेत डुबानमा परेका छन्। डुबानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यानमारवासीहरू घर छाड्न बाध्य भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले विभिन्न स्थानमा तीव्र मनसुनी बाढ़ीले अनुमानित 3,90,000 मानिस प्रभावित भएको जनाएको छ। जुलाईसम्म सांगाईमा मात्रै 2,30,000 बढ़ी प्रभावित भएका छन् र दक्षिण लेबनानमा इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकू विमानले आवश्यक घरमा गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको हो।
0: साझा खबरमा अब खेल खबर। खेलका क्रममा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीहरूले प्रदर्शन गरेका छन्। इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि स्वयं खेलाड़ीले प्लेकार्ड सहित दबावमूलक रैली निकाल्दै आशिषको उपचारका लागि राज्यले तत्काल जिम्मेवारी दिनुपर्ने माग पनि गरेका छन्। नेपाली गल्फको विकास र प्रवर्धनका लागि नेपाल गल्फ संघ एनजीए र चीनको ग्वान्झाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेड बीच सहकार्यको सम्झौता भएको छ। सम्झौता अनुसार नेपाली गल्फ टोलीले चीनको ग्वान्झाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकाडेमी निर्माण, खेलाड़ी तथा प्रशिक्षण आदान प्रदान र गल्फ टुरिज्म प्रवर्धनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। एपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लेनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिताको फाइनलमा पुग्नु भएको छ।

0: 8 वरिता प्राप्त पुरूष एकलको फाइनलमा प्रतिस्पर्धा हुनेछ। हिजो फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कछुवाललाई 18-21, 21-7, 22-20 को सेटले पराजित गर्नुभयो।
1: आलुको उत्पादन पहाड़ी जिल्लामा बढ्दै तर बजार र व्यवस्थापनमा समस्या। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा पाइयो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 1 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई यो 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: खबरमा अब शीत भण्डारले किसानलाई हुने सुविधाको कुरा। बैतरीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित बनेका छन्। हिउँदे बाली गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आमदानी हुने अपेक्षा तथा व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका हुन्।
4: बैतरीका उच्च पहाड़ी क्षेत्रहरू श्रीभावर, जालहल्ला, बस्तानी, भन्ज्याङ, मोतीनगर, कोटपे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। त्यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सूची अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका नौ जालहल्लाका मोहन चन्द मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
5: यस साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेँ। आलुमा भयो, बन्दामा भयो, 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको हुँदै ठिक ठिकै थियो। त्यसमा मैले फर्स्टैदेखि सायद 33-33 मैले आलु उठाएर बढाएसम्म मैले एकदम पैसा उठाएर मात्र मैले बिक्री वितरण गरेको छु।
4: यो वर्ष खोटी जनजुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार व्यवस्था गरी दिनसम्म किसानले उचित मूल्य पाउने

0: पाटन नगरपालिका वडा नम्बर 8 खोर्तीमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न दुईवटा सिट भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा संचालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी सरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने सम्मान देखिन्छ। जुनियर भक्त सीएम रेडियो सेवा सन्देश सिरभर।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि
2: चितवनको जकामना 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। जाजरकोटमा 2 जना बेपत्ता 7 जना घाइते। बर्खा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानवीय क्षति।
1: काठमाडौँका 5 स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री। आज उपत्यका 7 स्थानबाट बिक्री गरिने। दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको अधिकार कर्मीको गुनासो।
2: उपचार प्रणालीमा सुधारको पहल अघि बढ़्यो। शिक्षा विधेयक। पहाड़ी क्षेत्रमा आलुको उत्पादन बढ़्यो तर बजार र चिस्यान केन्द्रको अभाव। तमौर करिडोरमा पुल निर्माण सुस्त।
1: इन्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प 47 जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो। म्यानमारमा बाढ़ीमा लाखौं घर डुबानमा।
2: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा सरकारको ध्यान आकर्षण। नेपाल गल्फ संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजत्सभा शीर्षकमा अधिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रतिनिधि सभाका पछिल्ला बैठकहरू जहाँ विभिन्न प्रकारका बहस र बहसका शैलीहरू

कहिले कालो चस्मामाथि बहस, कहिले टिसर्टमाथि प्रश्न, कहिले ग्यासमाथि कविता। सरकारले सांसदलाई विदेश दिएको दिएकै छ। अनि प्राविधिक साथी रवि गोपाललाई धन्यवाद।

इज्जत अहिले बिहानको सात बज्यो।

0: तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
3: सामाजिक दूरी ध्यानमा राखी सेफ टच विदाउट टच गर प्रिय जनसँग रमाइलो टप घरबाटै गरिने अनलाइन टप क्लासिक टेक इज अलवेज टप सुविधा यसमा धन्न छ है क्लासिक टेक धन्न छ है।
4: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने। सम्पर्क 9801004477। क्लासिक टेक छोयो कि छोयो।
5: आमा एक गिलास दही खाम न, साह्रै गर्मी भयो।
6: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईँको परि

ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। 9841575223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भारतको चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्दार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौन्द चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz भलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेडुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिथि अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 31 गते र धनुसार सेसन 2026 अगस्त 16 तारिक, सगा सम्वत्सर 1948, नेपाल सम्वत् 1146, रुद्र नामक सम्वत्सर, दक्षिणायन वर्षा ऋतु। आज आइतबार रहेको छ, श्रावण शुक्ल पक्ष तिथि रहेको छ, चतुर्थी तिथि रहेको छ। आज चतुर्थी तिथि रहेको छ, 33 घडी 21 पला नक्षत्रमा रहेको छ, उत्तर फाल्गुनी नक्षत्र रहेको छ, 2 घडी 1 पला यानि कि बिहानको 6:24 रहेको थियो भने अहिलेदेखेर हस्ता नक्षत्र प्रारम्भ भइसकेका छ। योगमा रहेको छ सिद्धि योग, रहेको छ करणमा रहेको छ वणिजकरण।

बारीमा पर्ने योग भएकाले अलि होसियार साथ काम गर्नु होला। सावधानीले उपलब्धि जोगाउँदै लाभ लिन सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन समय लागे पनि निर्णायक कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालनी गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यापार व्यवसाय पनि केही लगनी र पूर्वाधार तयार पार्ने समय रहेको छ। समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकले साथ दिनेछन्। अध्ययनमा पनि गुरूजनको मार्गदर्शन प्राप्त हुने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि पर्ने योग रहेको छ। बेसुरमा बोली बानीले गोपनीयताहरू भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनसँगको साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन दाजुभाइमा असमझदारी बन्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढी मेहनत गर्नुपर्ने समय रहेको छ। प्रतिस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन्। नयाँ काम थाल्नु उपयुक्त साइत पर्खनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको नामदाम इनाम प्रतिशत उठ्न अलिकति समय लाग्ने योग भन्ने देखिएको छ। आफ्नो लाभांशमाथि अरूले दावी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन काम बन्नाले समय आमदामी भित्राउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदाम इनाम प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। कडा गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जाँदैछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन समेत आउने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जाँदैछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइलो जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जाँदैछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछन्। पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडीका आफन्तजनसँग पनि भेटघाट हुने

0: हुनेछ, अवसर दिलाउनेछन्। समस्त चुनौती समाप्त हुनेछ, नाम दाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन विशेष गरी कामना पूर्ण हुँदै जाने योग देखिया छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर तथा आलस्य भएको विशेष गरी अनुभूति हुन सक्ने योग हुने देखिएको छ। विशेष गरी बाहिर विशेष गरी गोपनीयताहरू आफ्ना गोपनीयताहरू बाहिरले अप्ठ्यारो पर्न सक्छ। सहयोगहरू पछि हट्दै जाने खालको योग देखिया छन्। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याएर अगाडि बढ्नु भयो भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थितिको चक्रमा अलमुनि पर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अङ्गाल्दै अघि बढ्नु पर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पञ्चाउँदै अधिकार बढ्ने समय रहेको छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने योग देखिया छ। सजग रहनुहोला। पछिको लागि विशेष काममा जग बसाउने मौका समेत मिल्ने योग राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

सिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने

समयको आधारमा म भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी भोलि चाहिँ हाम्रो नाग पञ्चमी नाग ताँच्ने दिन रहेको छ। नाग पञ्चमीको विषयमा केही जानकारी म तपाईँलाई गराउने छु र घरमा किन नाग ताँसिन्छ, यो नाग ताँस्नाले के फाइदा हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई विशेष जानकारी पनि गराउनेछु। विशेष गरी चाहिँ अलिक खुलेर जानकारी गराउनेछु आज, किनकि भोलि विशेष नाग पञ्चमी रहेको छ। नाग पञ्चमी र घरको ढोकामा ढोकाको माथिपट्टि टाँसिने चितन टाँस्ने परम्परालाई धार्मिक सांस्कृतिक र व्यावहारिक दृष्टिले अलि विस्तारमा हामीले बुझौँ। पहिला किन नाग टाँसिन्छ, विशेष गरी नाग पञ्चमी के हो यसको विषयमा पनि जानकारी गराउँ। घरको ढोकामा नागको चित्र किन टाँसिन्छ, फोटो किन टाँसिन्छ, विशेष गरी चाहिँ यस विभिन्न प्रकारका जानकारीहरू म तपाईँलाई गराउनेछु। विशेष गरी चाहिँ नाग पञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमी तिथिलाई मनाइने हिन्दू धर्मको बहुत ठूलो पर्व हो। यस दिन नाग देवताको पूजा गर्ने परम्परा रहेको छ। हिन्दू धर्ममा नागलाई केवल सर्पका रूपमा मात्र नभई देवता, प्रकृति र भूमिगत जल सम्पदासँग जोडेको प्रकृतिका रूपमा पनि हामीले सम्मान गर्न सकिन्छ, हामीले सम्मान गरिराखेका छौं। नाग पञ्चमीमा नागको पूजा गर्नुको एउटा मुख्य भाव सर्पप्रति डर वा घृणा होइन, सम्मान र सह अस्तित्व हो। विशेष गरी घरको ढोकामा नागको चित्र टाँसिन्छ, किन टाँसिन्छ तपाईँलाई थाहा छ? किन टाँस्नुहुन्छ, यो टाँस्नाले के फाइदा हुन्छ, कतिलाई थाहा छ, कतिलाई थाहा छैन, थाहा हुने हाम्रा श्रोताहरूले अरूलाई पनि जानकारी गराउनुहोस्। नाग टाँस्नुहुन्न उहाँहरूले भने नाग टाँस्नुपर्छ भनेर उहाँहरूलाई सिकाउनुहोस् र किन टाँसिन्छ भन्ने कुराको विषयमा पनि जानकारी तपाईँलाई थाहा छ भने तपाईँले सिकाउनुहोस्, तपाईँलाई थाहा छैन भने म आज तपाईँलाई विस्तृत रूपमा जानकारी गराउँछु। एकदम तपाईँले ध्यान दिएर सुन्नुहोस्, बुझ्नुहोस् अनि तपाईँले ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि तपाईँले सम्झाउन सक्नुहुन्छ। नेपालका विभिन्न र धेरै ठाउँमा नाग पञ्चमीको दिन नागको चित्र वा नागको प्रतिमा भएको मुख्य ढोकामाथि टाँस्ने चलन रहेको, यसको पछाडि विभिन्न धार्मिक मान्यताहरू पनि रहेको छ। जस्तै नाग देवतालाई घरको रक्षकका रूपमा सम्झेर ढोकामा नागको चित्र राखिन्छ, यसले घर र परिवारलाई अनिष्टबाट जोगाउने धार्मिक विश्वास पनि रहेको छ। विशेष गरी नाग टाँस्नाले घरको सुरक्षा हुन्छ। विशेष गरी नाग पञ्चमीमा नागको चित्र घरमा राख्नु भनेको नाग देवताप्रति श्रद्धा र पूजा व्यक्त गर्नु हो। विशेष गरी चाहिँ नै परम्परागत मान्यता अनुसार नागको चित्रले घरमा आउने नकारात्मक वा अशुभ प्रभावलाई रोक्ने गर्दछ भन्ने हाम्रो विश्वास रहेको छ, हाम्रो शास्त्रको विश्वास रहेको छ। हिन्दू धार्मिक र परम्परामा केही नागहरूलाई धन भूमिगत सम्पदासँग पनि जोडिन्छ, त्यसैले नाग पूजालाई समृद्धि र घरको सुख शान्तिसँग जोडेर हेर्ने चलन पनि हाम्रो रहेको छ। विशेष गरी चाहिँ नै नाग पूजा वर्षायाममा गर्ने भएकाले नागलाई पानी वर्षा र भूमिगत जलसँग सम्बन्धित मान्ने सांस्कृतिक परम्परा पनि रहेको छ, त्यसैले राम्रो वर्षा खेतीपाती र अन्नबालीका लागि पनि प्रार्थना हामीले प्रार्थना गर्न सकिन्छ। अब घरमा नाग टाँस्नाले विशेष गरी हाम्रो धार्मिक विश्वास अनुसार चाहिँ के छ भन्दा घरमा नाग टाँस्नाले चाहिँ शान्ति र सुख समृद्धि घरमा आउने गर्दछ, परिवारमा शुभता र मंगल रहने गर्दछ, सर्पको भयबाट रक्षा हुने गर्दछ, घरलाई अनिष्ट र नकारात्मक प्रभावबाट जोगाउने, खेतीपाती तथा वर्षायाममा शुभ फल प्राप्त हुने, नाग देवताको पूजा गरेर धार्मिक पुण्य प्राप्त हुने पनि हाम्रो विश्वास रहेको छ। चट्याङहरूबाट हावाहुरीबाट अनिष्ट हुने कुराहरू भूकम्पहरूबाट पनि नाग देवताले हाम्रो घरलाई सुरक्षा दिनुहुन्छ, आगलागीबाट चट्याङहरूबाट पनि विशेष यसले फल दिन्छ। तर एउटा कुरा प्रष्ट के बुझ्नुपर्छ भन्दा यी धार्मिक तथा सांस्कृतिक मान्यताहरू विशेष गरी चाहिँ वैज्ञानिक रूपमा पनि नागको चित्र ढोकामा टाँस्दा सर्प घरमा नआउने वा कुनै रोग
प्रमाण पनि रहेको छ यसमा चाहिँ विशेष गरी। नागपञ्चमीको एउटा सुन्दर पक्ष भनेको मानिस र प्रकृति बीचको सम्बन्ध हो। सर्पले खेतमा मुसा तथा अन्य किरा नियन्त्रण गर्न मद्दत गर्छ, त्यसैले प्राचीन समाजले सर्पलाई माटोको सट्टा पूजा र सम्मान गर्ने संस्कार विकास गरेको हामीले बुझ्न पनि सकिन्छ। सर्प भनेको प्रकृति, हामीलाई चाहिने चिज हो। त्यसैले नागपञ्चमीमा नागको चित्र टाँस्नुको भाव केवल घरमा सर्प नआओस् भन्ने मात्र होइन, नाग देवताको सम्मान, परिवारको सुरक्षा, प्रकृतिको संरक्षण, सुख समृद्धिको कामना पनि हो। विशेष गरी चाहिँ घरमा नाग टाँस्दा कतापट्टि फर्काएर टाँस्नुपर्छ, विशेष गरी कस्तो खालको नाग टाँस्नुपर्छ भन्ने विषयमा पनि जानकारी, थोरै जानकारी गराउन मन लागिहाल्यो मलाई तपाईँहरूलाई चाहिँ। विशेष गरी चाहिँ विशेष गरी यहाँ नाग भन्नाले नागको चित्र यानि कि फोटो भन्ने परम्परा अनुसार यसरी गर्न सकिन्छ। पहिला पहिला नागको चित्र बनाइन्थ्यो कलम पेनले भने आजभोलि रङ्गीन फोटाहरू पनि आउन थालेका छन् बजारमा धेरै समयदेखि। नागपञ्चमीमा नाग देवताको स्पष्ट चित्र भएको नागको जोडी र नाग देवताको परम्परा चित्र टाँस्ने चलन रहेको छ। विशेष गरी नागको फणा फैलिएको चित्र, नाग देवताको शान्त स्वरूप, धार्मिक स्वरूप र नागको जोडी भएको चित्र पनि एउटै ठाउँमा प्रयोग गरिन्छ। विशेष गरी फोटोमा डर लाग्ने आक्रामक र केवल सजावटी सर्पको फोटोभन्दा पूजाका लागि बनाएको नागको चित्र उपयुक्त मानिन्छ। घरमा सबै हिन्दू परम्परा एउटै निश्चित समय भन्ने छैन, कुन दिशातिर फर्काउने नागलाई भन्दा ठाउँ, परिवार र स्थानीय परम्परा अनुसार फरक मानिन्छ। विशेष गरी श्रावणमा हामीले नाग पूजा गर्दा हामीले चाहिने विशेष गरी उत्तरतर्फ फर्काउनुपर्छ, टाउकोलाई उत्तरतर्फ फर्काएर पूजा गर्नुपर्छ। सामान्य रूपमा घरको मुख्य प्रवेशद्वारको माथिल्लो भागमा बाहिरबाट देखिने गरी नागको चित्र टाँस्ने चलन रहेको छ। अर्थात् घरभित्र फर्काएर भन्दा घरको प्रवेशद्वारको रक्षा गर्ने प्रकृतिका रूपमा बाहिरतिर देखिने गरी राख्न सकिन्छ। यदि तपाईँको परिवारमा पुर्खादेखि पूर्व उत्तर वा कुनै विशेष दिशामा टाँस्ने चलन रहेको छ भने यही परम्परालाई प्राथमिकता दिनु राम्रो हुन्छ। तर सर्प यदि तपाईँले बनाउनु भएको छ, गोबरको पिठोको बनाउनु भएको छ भने त्यसको शिर चाहिँ, नाग देवताको शिर चाहिँ उत्तरतर्फ फर्काउनु राम्रो हुन्छ। नागको चित्र कुन दिशा फर्काउँदा निश्चित रूपमा बढी फल मिल्छ भने शास्त्रीय मान्यता, सबैले मान्नै पर्ने एउटै नियम छ, साउन महिनामा उत्तरतर्फ फर्काउनु पर्दछ। हामीले चाहिँ विशेष गरी तपाईँलाई थाहा होला, साउन महिनामा हामीले उत्तरतर्फ फर्काएर हामीले विशेष गरी पूजा गर्नुपर्दछ। विशेष गरी यो तपाईँलाई थाहा छ, मैले तपाईँलाई पहिला पहिला पनि भन्ने गरेको थिएँ, नाग देवताको बारेमा विशेष रूपमा जानकारी मैले तपाईँलाई पनि गराउने गरेको छु। विशेष गरी चाहिँ नाग पूजा कसरी गर्ने, के गर्ने भन्दाखेरि तपाईँको कुन दिशातिर्फ कहिले फर्काउने भन्दाखेरि तपाईँको चाहिँ विशेष गरी चाहिँ यसरी तपाईँले के बुझ्न सक्नुहुन्छ भन्दा हरेक महिनामा फरक फरक हुने गर्दछ, बुझ्नुभयो नि? हरेक महिनामा सधैँभरि उत्तरतर्फ नै फर्काएर गर्नुपर्छ भन्ने छैन। जस्तै तपाईँले नागको स्थापना गर्न खोज्नु भएको छ नागपञ्चमीमा भने उत्तरतर्फ फर्काएर नाग स्थापना गर्नुहोस् र सधैँभरि उत्तरतर्फ पनि पूजा गर्न सक्नुहुन्छ। मुख्य कुरा नागको चित्र कुन दिशा फर्काउँदा निश्चित रूपमा बढी फल मिल्छ भने शास्त्रीय मान्यता, यसमा तपाईँले यो नअल्झाउनुहोस्। तपाईँहरू चाहिँ विशेष गरी चाहिँ नाग देवताको विशेष फोटो लिएर आउनुहोस्। फोटो छैन भने घरमै तपाईँले बनाउन सक्नुहुन्छ। घरमै नागिन एउटै मात्रै बनाउनु हुँदैन, एउटा अलिक ठुलो नाग बनाउने, अलिकति साना चाहिँ नागिन बनाउनु पर्दछ। हामीहरूले यसरी पूजापाठ गर्नुहोस्, तपाईँ घरमा तपाईँले आफै थाहा पाउनुहुन्छ, विशेष राम्रो हुन्छ। तपाईँलाई कालो सर्पयोग पितृदोषहरू परेका छन् भने पनि तपाईँ नागको पूजाहरू गर्न सक्नुहुन्छ, कालो सर्पयोगको परेका हाम्रा श्रोताहरूले पनि। तर कालो सर्पयोग परेका हाम्रा श्रोताहरूले पनि विशेष रूपमा नागको देवताको पूजा आजा गर्न पनि सकिन्छ। विशेष गरी यसको विधि हुन्छ, यसको विधान हुन्छ। जस्तै गरी हामीले सामूहिक रूपमा गर्ने चलन रहेको छ, यो सामूहिक रूपमा गर्नु हुँदैन, गर्न मिल्दैन। अब तपाईँलाई म के यो
तपाईँले अन्न जल जुन ती बियो कलश गणेश स्थापना गर्नुहुन्छ, टपरमा धान चामल लाग्नुहुन्छ नि, ती कुराहरू आसन हुन् ती चाहिँ। तर ती चिजहरू हाम्रा ऋषिमुनिहरूले, हामी हाम्रा देवी देवताहरूले ग्रहण गर्नुहुन्न। ग्रहण कस्तो चिजलाई गर्नुहुन्छ भन्दा, भोग लगाउनु पर्यो, तुलसी पत्र छोडेर भोग लगाउनु पर्छ। भगवान्लाई चढाउँदाखेरि तुलसी पत्र राखेर अनि मात्रै चढाउनु पर्छ, अनि मात्रै त्यो चिजहरू भोग लिनुहुन्छ। र ऋषि मुनिहरूलाई चाहिँ तपाईँको मुखमा नै खुवाउन चाहनुहुन्छ, बच्चालाई जस्तै गरी मुखमा खुवाउन चाहनुहुन्छ भने हवन गर्नुपर्छ हामीहरूले चाहिँ। जस्तै ओम गम गणपतये स्वाहा गर्नुभयो भने गणेशजीको मुखमा गयो, गणेशजीको भागमा पर्यो, त्यो चाहिँ हवन गर्नुपर्दो रहेछ क्या हामीले चाहिँ, बुझ्नुभयो नि। त्यो भएर नाग पञ्चमीको दिन हामीले हवनहरू पनि गर्ने चलन रहेको छ। हवन गर्ने, जस्तै नाग पञ्चमीको दिन जस्तै कुवाहरू छन्, तलाउहरू छन्, जलाशयहरू छन् भने तपाईँले त्यहाँ गएर पनि पूजा गर्ने नागको। जस्तै गरी गोर्खातिर तपाईँहरू हुनुहुन्छ भने गोर्खाको सङ्ग्रह, गोर्खा दरबारको सङ्ग्रहालय भन्दा अलिकति तलपट्टि नाग पोखरी छन् त्यहाँनिर, जुन तपाईँको चाहिँ बस पार्क भन्दा अलिकति यसो उकालोतिर तपाईँ जानुभयो भने त्यहाँ नाग पोखरी छन्, त्यहाँ प्रत्यक्ष नाग आएर बस्छन्। जस्तै काठमाडौँमा पनि नाग पोखरी छन् होइन, हो त्यहाँ पनि नाग खेलिराखेका हुन्छन् त्यहाँ पनि होइन। विशेष विशेष दिन चाहिँ नागहरू निक्लिने गर्दछन्, सधैँभरि निक्लिँदैनन्, विशेष विशेष दिन चाहिँ निक्लिने गर्दछन्। त्यस्तै पोखरीहरूमा गएर तपाईँले पूजापाठ गर्न सक्नुहुन्छ। पोखरीमा गएर पूजापाठ गर्दाखेरि प्लास्टिकका टुक्रा टाक्रीहरू पोखरीमा नहाल्नुहोला, दुना टपरीहरू पोखरीमा नहाल्नुहोला। पूजा गर्दाखेरि अलग्गै चोखो तरिकाले, पोखरीलाई दूषित नहुने तरिकाले गाईको दुध, गाईको दहीहरू अर्पण गर्नु, सेतो चन्दन, अष्टगन्धहरू विशेष गरी श्रीखण्ड चन्दनहरू अर्पण गर्नुहोस्। नाग देवतालाई विशेष गरी घिउमा पकाएका तपाईँको चाहिँ साना साना बाबर हुन्छ नि रोटी, हो ती रोटीहरू नौवटा चढाउनुहोस् नवनागलाई होइन। अनि नवक्कु लाया विद्महे विषदन्ताय धीमहि तन्नो नाग प्रचोदयात् भन्नुहोस् होइन। नवक्कु लाया विद्महे विषदन्ताय धीमहि तन्नो नाग प्रचोदयात् भन्नुहोस् तपाईँहरूले। अनि नाग पञ्चमीको बेलामा चाहिँ नागको पूजा गर्ने, अरू बेलामा चाहिँ सर्प देख्ने बित्तिकै मार्ने काम पनि गर्नु हुँदैन, त्यो पनि एउटा पाप लाग्छ फेरि हामीहरूलाई। विशेष गरी नागको पूजा गर्दाखेरि दियो कलश गणेश पूजा गर्ने, विशेष गरी दियो कलश गणेश पूजा गर्न सकिन्छ, रुद्राभिषेक रुद्री पूजाहरू गर्न सकिन्छ, हवनहरू गर्न सकिन्छ। झन् भोलि तपाईँको एक गते त सत्यनारायणको पूजा गरेर पनि जुरेको छ, रुद्री पूजा लाउन पनि जुरेको छ, चण्डी पूजा लाउन पनि, दुर्गाको पूजा गर्न पनि जुरेको छ, नाग पूजा गर्न झन् नाग पञ्चमीको दिन जुरेकै छ, लाखपति बाल्न खोज्नु भएको छ भने लाखपति बाल्नको लागि पनि नारायणको पूजा लाएर जुरेकै छ, धेरै कुराहरू जुरेको छ। यस्तो अवसर बेला बेला मिल्दैन, त्यसमा विशेष ध्यान गर्नु होला। केही कुराहरू बुझ्नु भएन भने, तपाईँले सम्झिनु भएन भने तपाईँले विशेष ख्याल गर्नुलाई फोन गर्न सक्नुहुन्छ। नाग देवतालाई सेतो पहेँलो ध्वजाहरू चढ्छ, ध्वजाहरू तपाईँले चाहिँ चढाउँदाखेरि, ध्वजाहरू काट्दाखेरि चाहिँ कपडाको माथिपट्टिको बिट र तलपट्टिको बिट चाहिँ तपाईँले चाहिँ राख्नुपर्छ है। त्यत्तिकै तपाईँको चाहिँ बिचबाट च्यातिनु भए पनि हुँदैन, बिट चाहिन्छ। ध्वजाको टुप्पोमा पनि बिट अनि फेदमा पनि बिट चाहिन्छ, हो त्यस्तो ध्वजाहरू चढ्छ। कम्तीमा पनि एक इन्चीका ध्वजाहरू हुनु पर्यो, धेरै ठुला ठुला पनि चाहिँदैन, धेरै मसिना पनि चाहिँदैन, एक इन्चीका ध्वजाहरू चाहियो होइन। यसरी पूजापाठहरू गर्नु तपाईँले नाग देवताको लागि, नाग देवता प्रसन्न हुनुभयो भने धेरै कुरामा राम्रो हुन्छ। यदि तपाईँलाई कालो सर्पयोग परेको छ, नागदोष परेको छ, आंशिक कालो सर्पयोग परेको छ भने तपाईँको परिवारमा अनिष्ट भइराखेको हुन्छ, तपाईँले गरेका हरेक कामहरू चाहिँ हुन हुन आँट्छ, बिग्रिहाल्छ होइन। जतासुकै भएर रोकावट आउँछ, बाबु नानीको पढाइमा रोकावट आइदिन्छ, बाधा आउँछ, जागिर खान खोजिराख्नु भएको छ भने इन्टरभ्यूमा गएर फालिन्छ, विदेश जान खोजिराख्नु भएको छ भने भिसा लाग्दैन, लागिहाल्यो भने उहाँ गएर फर्केर फेरि आउनुपर्छ, दुःख पाइन्छ नाग देवताको। त्यही भएर नागलाई खुसी पार्नु भयो भने नागले हामीलाई मणि प्रदान गर्नुहुन्छ, नागलाई दुःखी बनाउनु भयो भने नागले हामीलाई विष प्रदान गर्नुहुन्छ, विष प्रदान गर्नुभयो भने हाम्रो शरीरमा

0: quindi adesso sto cercando di spiegare in maniera
1: Bye.

पूर्वी हुँदा 83 साउन्ड 7 बजेदेखि निम्नानुसार गरिने विवरण जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 साउन्ड 7 बजेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म

नम्बर अन्य विभागबाट सिस्टम अपग्रेडको कारण एयरपोर्टमा ढिलाइ भएको हुँदा क्रमशः एयरपोर्ट हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने विवरण अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।

0: जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
2: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
1: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
2: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
2: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
2: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 24 घण्टा सेवा उपलब्ध छ।
1: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: नसर्ने रोग रोकथाम तथा
2: गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम

0: कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटुरोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र साग सब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
1: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने,
1: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम सहकारी तर्पणमा। म कार्यक्रम सञ्चालक पुनम भगत। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ। भक्तपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, सञ्चालकहरूसँग, शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा

अवगत गराउँछौ रे। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौ। कार्यक्रम सहकारी दर्पणमा आज हामीले बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु राईमाथिसँग रहेर कुराकानी गरेका छौ। प्रस्तुत छ यति बेला सहकर्मी विश्वनिधि अर्यालले तयार पार्नु भएको यो रिपोर्ट।

27 l'anno di Bartolomeo, a Bartolomeo da Zavetta. Bartolomeo da Zavetta, a chi lo sta facendo in Latin Sorcio di Bartolomeo, solo da Zavetta fa carino di Bartolomeo, a lì da Zavetta a Bartolomeo, e così finire. Bartolomeo da Zavetta, ma ne ho anche छ त्यो प्रक्रियामा अहिले बागमती प्रदेशमा जति भ्रष्टाचारले बागमती प्रदेश हटाउनमा थियो त्यतिखेर भन्दा अहिले रेस्टा कार्यालय रगिसकेको 3 महिनाको अवधिमा चाहिँ राम्रो चाहिँ एउटा अध्ययन गर्ने क्रम चलेको र अध्ययन भइरहेको छ। सहकारीको क्षेत्रलाई हेर्दै जाँदा प्रायः धेरै जस्तो सहकारी जिल्ला स्तरीय अथवा प्रतिस्थानीय रहेका र प्रतिस्थानीय मन्त्रालयका सहकारीहरू सबै भित्रिएका छैनन्। बाहिरबाट एउटा व्यवसाय रूपमा दर्ता भएका सहकारीहरूले चाहिँ अलिकति चेली पुऱ्याएको भन्न सक्छौँ। हामी हाम्रो समाजलाई चेली पुऱ्याएको र सहकारीको पनि थोरै पछिल्लो क्रम भएको छ। त्यो कारणले गर्दा हो जति हामीले बुझ्न सकेनौँ कि हाम्रो जिल्लामा छ या यो आयोजित अथवा बाहिरबाट आएर चाहिँ यहाँ खोल्नुभएको छ भनेर नबुझ्नको कारणले गर्दाखेरि चाहिँ त्यस्ता सहकारीहरूले अलिक अप्ठ्यारो परेका हुन् र सबै सहकारीहरू केही स्तरका छैनन्। अरू सहकारीहरू राम्रो पनि

0: अधिकारीले खोलिएका सरकारीहरूले चाहिँ त्यो अहिलेको अवस्था जुन यो पीडित धेरै पीडित बनाएको अवस्था पनि हामीले पनि देखिरहेका छौँ। धेरै कारणदेखि चाहिँ सरकारी सञ्चालकहरू केही समय चलाउने त्यसपछि अनि लापता भइदिने अवस्थाहरू पनि हुँदै आएकोले गर्दाखेरि सरकारतिर सरकारले विशेषज्ञ यो बचत अधिकारीले सरकारीको यो घटनाहरू पनि घटेको र त्यसले गर्दाखेरि भनिन्छ नि प्रत्येक घरमा सहकारी सहकारीसँग जोडिएको हुनुपर्छ भन्ने घर घरमा सहकारी भनिन्छ। त्यो हुँदै गर्दाखेरि पनि मान्छेहरू विश्वास कसरी लिने त यो अवस्था आइपुगेको अवस्था छ। अब सहकारी संस्थाले प्रदेशको आर्थिक विकास रोजगारी सिर्जनामा कस्तो खालको योगदान पुर्याइरहेको अवस्था पाउनु भएको छ?
1: मलाई त राम्रै छ अहिलेसम्म सहकारीमा चाहिँ लागेका अथवा सहकारी चलेको कारणले गर्दा धेरै हाम्रा भाइ बहिनीहरूले आफूले पढेका कुराहरू होइन लेखा सम्बन्धी अब चाहिँ कमर्स पढेका विद्यार्थी भाइ बहिनीहरूको लागि यो क्षेत्रले चाहिँ के एउटा ब्याङ्किङ सेक्टरको जस्तै काम गर्ने भएको कारणले गर्दाखेरि धेरैजनाले रोजगारी पाउनुभएको छ र अब व्यवसायहरू उद्योगहरू चलाउनु भएको कारणले गर्दाखेरि पनि त्यसमा पनि रोजगार पाइरहेको छ। कतिपय उद्योगी सहकारीहरू छन् त्यस्ता उद्योगी सहकारीहरूले गर्दा धेरै केही ठाउँका केही क्षेत्रमा चाहिँ आइडेन्टी अथवा पढे लेखिकाहरूलाई चाहिँ एउटा त्यसमा लागेर काम गर्ने अवसर र नपढे लेखिकाहरूले पनि एउटा आफ्नो कार्यदक्षताको अनुभवका कारणले गर्दा त्यहाँ काम पाएर त्यसरी पनि उहाँहरूको जीविका पालन भइरहेको छ। यसलाई दुवै तर्फबाट हेर्दै गर्दा सकारात्मक पक्ष

0: यसो मध्ययुगी यो भन्दै गर्दा सकारात्मक पक्षले भन्दै गर्दा अहिलेको अवस्थामा विशेष गरी महिला युवा ग्रामीण समुदाय सशक्त बनाउन सहकारीको भूमिका कतिको प्रभावकारी देख्नु भएको छ?
1: अहिलेको यो अवस्थामा सहकारीको भूमिका प्रभावकारी नै छ, तर व्यक्तिहरूले मैले अझै पनि भनिसकेँ आर्थिक सहकारीले गर्दा अहिले भएका गाउँमा रहेका हाम्रा जिल्लामा रहेका सहकारीहरूलाई हिजो दृष्टिकोण फरक भएको अवस्था हो। यसलाई फरक दृष्टिकोणले हेर्नु भएन कि कोही कतै बिग्रियो भनेर, केही सहकारी बिग्रियो भनेमा अरू सहकारी पनि बिग्रियो भनेर होइन कि त्यसलाई नियमन गरेको छ कि छैन र त्यसभित्र कस्ता कस्ता चाहिँ लेखा सुविधाहरू भएका छन् कि छैनन्, त्यसमा अध्यापकहरू भएका छन् कि छैनन् भनेर त्यो संस्थामा बस्ने सहकारी मित्रहरू जति पनि हुनुहुन्छ सदस्यहरू होइन, त्यसमा पत्रकर्ताहरू अथवा ऋण लिएका सदस्यहरू जति पनि हुनुहुन्छ उहाँले चाहिँ आफ्नो मातहतमा रहेका र आफ्नो त्यसमा सदस्य भएको जुन सहकारी छ त्यसको चाहिँ अलिकति आफूले पनि चाहिँ बचत गर्ने र ऋण लिने मात्रै होइन कि त्यो संस्था कसरी चलिरहेको छ भन्ने कुराको पनि वाच गर्नुपर्छ। त्यो वाच गरिसक्यो भने चाहिँ त्यो सहकारी राम्ररी चल्न सक्छ, किनभने वास्तवमा भन्यो भने सदस्य नभए सहकारी चल्दैन नि त। त्यस कारणले गर्दा सदस्य पनि अलिकति आफू एक्टिभ हुनुपर्छ, बचत र ऋणको लागि मात्रै होइन। हामीले बचत गर्दै गर्दा र ऋण लिँदै गर्दा यो सहकारी कुन स्टेजमा पुगेको छ र यसले हामी रुचाउँदै रुच्दैनौँ भन्ने कुराको पनि अलिकति जानकार चाहिँ सहकारी

0: छैन भन्ने कुरा चाहिँ कसरी लाग्नु आफ्नो संसार इभन म आफै प्रमुख धर्म दिइहाल्छु किनभने सरकारीमा आबद्ध थिए भएको थिए पछि सरकारीमा पैसा निकाल्नु पर्यो म पैसा थाहा पर्यो भनेर जाँदाखेरि के चिनेका साथीहरू नयाँ साथी हामी आएको अहिले पैसा नलिकाल्नु भनेको अवस्था ठिक छ साथीहरू आउनुभएछ भनेर म पनि गर्दाखेरि त्यस्तो तिन दिनमा सरकारी पुलिसभन्दा घरमा खोजा दिएर के भन्यो सरकारले ढुङ्गा लाग्यो भन्ने कुरो कसरी थाहा भयो कि त आम संसार
1: यस्तो छ कस्तो छ भने मैले पनि सबै कुरा सबै म पनि कुनै सहकारीको वृद्धि होइन र सहकारीमा लाग्नुहुने सहकारी अभियन्ताहरू छिटो वर्षदेखि लाग्नुभएको छ उहाँहरूको कुरा सुन्दा आजसम्म मैले यो मन्त्रालय चलाएर 9 महिना कुरा भएर 10 महिनामा लागिरहेको अवधि भनेको मैले पाएका केही कुराहरू चाहिँ यहाँलाई के भन्न चाहन्छु भने सहकारी डुब्न लागेको के छ भन्दाखेरि अब जस्तो एउटा सहकारीमा 500 जना सदस्य हुनुहुन्छ 500 जना सदस्यले आफ्नो एउटा सहकारी डुबेको कारणले गर्दा यो सहकारी डुब्छ कि भनेर आफ्नो मनमा नेगेटिभ कुरा सिर्जना गरेर त्यो सहकारीमा गएर लाइन लागेर ल मैले मेरो सहकारीको पैसा निकाल्न जान थालेँ यहाँ पनि निकाल्नुहोस् है यो सहकारी डुब्छ त्यो त डुबै अनि डुब्ला भन्ने त्यो एउटा नकारात्मक पक्षले गर्दाखेरि प्रायः धेरै जस्तो सहकारीहरू चाहिँ अहिले अवस्थामा अवस्था मैले नजिकबाट देख्दाखेरि थिएँ त्यो देखेँ किन भन्दा अब जस्तो तपाईँले लगानी गर्नुभयो पहिले लगानी गरे अथवा बचत गरे कतिले बचत गरेका हुन्छौँ 300 जना बचत गर्दा एकैचोटि त्यो सहकारीमा गएर बचत दिन भयो भने त उसलाई ब्याज त दिइरहेको थियो बचत एकैचोटि विकल्प त हुँदैन त जस्तो लगानी भएको छ भनेपछि लगानी असुल हुनु पर्यो र व्यवस्थापकहरूले पनि के भन्न सक्नु पर्यो भने तपाईँहरूको यसरी लगानी भएको छ आज 1 जनालाई दिने भोलि 1 जनालाई दिने अथवा यो महिनालाई 1 जनालाई त्यो महिनालाई 1 जनालाई र ऋण लाग्नु भएकोहरूसँग ऋण तर ऋण लाँदै गर्दाखेरि चाहिँ जसले जसले बिना ढिलोको ऋण लगानी गर्नुभयो त्यो सहकारीहरू चाहिँ डुब्छ र डुबेको अवस्था त्यो नै हो त्यस कारणले गर्दा बिना ढिलोको लगानीको कारणले गर्दा र चाहिँ जुन भनिन्छ नि त्यो असल पुँजीमा चाहिँ लगानी गर्नको कारणले गर्दा सहकारीहरू डुबेका हुन् त्यो चाहिँ आफ्नो सत्तामा लागिसके कि त्यो सत्ताले त्यो गरेको छ कि छैन भनेर चाहिँ अलिअलि विचारहरू चाहिँ हामी आफै सदस्यहरू पनि हुनुपर्छ भनेर

0: देखिएको छ भने कर्मचारी जातको व्यवस्था हो, सरकारको व्यवस्थापकले एउटा उदाहरण गर्न भन्नाएको छ। व्यवस्थापकले करिब करिब 20-25 जना सरकारको स्थिर सदस्य कस्तो बनाएको काम गर्नु सबै, अनि ती 30-35 जना व्यक्तिको नाम चाहिँ ऋण बढ्दा सरकारले गरे, जहाँ त्यो सरकारको व्यवस्था त आफै सेट हुँदा छ गयो। त्यसपछि त्यो व्यक्ति त्यसै आफ्नो दुसरी लागेको एउटा अमेरिका गयो, अब नयाँ व्यवस्थापन आयो भने नयाँ खोज्नु पर्यो नि त ऋण असुविधा कतै जाँदा 30-35 जनाको व्यक्तिको नभएर नेपाल के भन्छ त्यो अवस्था पनि घटेको छ। अब विश्वास कसरी गर्ने हेर्नुहोला, हो केही भएको कर्मचारी व्यवस्था हो कि यस्तो भन्दा घटाइदिएको अवस्था।
1: अब त्यसको बारेमा चाहिँ के हो भने वास्तवमा जस्तो चाहिँ अब त्यो सरकारको व्यवस्थापक पनि छ भने त आज के गरेको के गरेको भन्ने कुरा चाहिँ व्यवस्थापक भनेको एकजना हुन्छ, सञ्चालक भनेको धेरैजना हुन्छ। त्यस कारणले गर्दा सञ्चालकहरूले नै व्यवस्थापक ठिक छैन भन्ने एउटा चेन्ज गर्न सक्नु पर्यो नि त। त्यस कारणले गर्दाखेरि व्यवस्थापक ठिक छ कि छैन भन्ने कुरा सञ्चालकले गर्दा, तर त्यहाँ चाहिँ सञ्चालक र व्यवस्थापकै मिल्यो भने त्यो सरकारले डुबेको हुन्छ।
0: छोटो समयमा लगभग 3 महिनाको समयमा 25 जना नयाँ सदस्य बनाएर सरकार ऋण बर्बाद गरे। अब समितिमा भोलि सबैले फल्लाहरूलाई ऋण दिने शेष सदस्य हो, व्यवस्थापनले ऋण दिनुहुन्छ भनेर सकेपछि त अरू त हुन त भएन, र चिन्ता अझै गर्न सकिन्छ भने भन्दा कुरा त्यो अवस्था छ। कसरी यो भने यो अहिलेको अप्ठ्यारो छ,
1: यसलाई कुनै पनि तरिकाले सुन्न सकिँदैन। यहाँले मलाई क्वेसन गर्नु यसको एन्सर हुँदैन, किन हुँदैन भन्दा म एउटा नियामक पक्ष हो नि, र पनि मसँग एन्सर छैन मैले किन भनिरहेको छु भने, हामीले घरमा चाबी लगाउँछौँ, हामी आफ्नो ठाउँमा कहाँ कहाँ हाम्रो गन्तव्य त्यहाँ पुगेका हुन्छौँ भने घरमा चाबी त हाम्रो लागि लगाएको चोरको लागि होइन, हो चोरी त तारालाई त उसलाई त केही पनि हुँदैन नि त होइन, त्यो तारा त तोड्न सकिहाल्छ। त्यस कारणले त हामी सोचिरहेका छौँ, चाबी लगाएर हेरेका छौँ, तर चोरीले त त्यो चाबीलाई चाहिँ एक तालमा तोड्न सक्ने वास्तवमा चाहिँ क्षमता उहाँको त्यही अनुसारको हुन्छ। र त्यस कारणले गर्दा व्यवस्थापकमै नै त्यो नीति त्यो चाहिँ एउटा सोचाइ आयो अथवा त्यो नियत भयो भनेदेखि त्यसमा हामी रोक्न सक्दैनौँ। जति सक्दो सञ्चालक समितिले उसको चाहिँ त्यो जति पनि गरेका कार्यविधिहरू छन् गतिविधिहरू छन् त्यो गतिविधिलाई हेरेर उहाँले तुरन्तै त्यहाँबाट बर्खास्त गर्न सक्यो भने चाहिँ रोक्न सक्यो, होइन भने त्यसमा उहाँलाई पनि मिलेको हुन सक्ने र चाहिँ उहाँलाई दोष देखाउनु पर्ने र उहाँले राम्रो काम गर्दा गर्दै सञ्चालकहरू दोषी हुन सक्ने यस्ता यस्ता किसिमहरू छन्। त्यस प्रकारले गर्दाखेरि हामी मानव हौ, हामी मानव भइसकेपछि हाम्रो आचरण कस्तो हुनुपर्छ, हाम्रो व्यवहार कस्तो हुनुपर्छ, हामी सामाजिक संस्थामा बसिसकेपछि अथवा सामाजिक भइसकेपछि हाम्रो व्यवहार कस्तो हुन्छ भन्ने कुरा हामी नै भन्नुपर्छ। त्यस कारणले गर्दा सबै कुराको चाहिँ सबै कुरा नै स्वयं सबै कुरा नै ठिक हुन्छ र सबै कुरा नै बेसिक हुन्छ भन्ने कुरा पनि भयो। त्यस कारणले गर्दाखेरि व्यवस्थापक नै अब त्यहाँ एउटा गैर जिम्मेवारी भइसकेको अवस्थामा सञ्चालकले एउटा चिप पार्नु पर्यो, उसलाई बर्खास्त गर्नु पर्यो, घरको व्यवस्थापक ल्याउनु पर्यो, या सञ्चालकै मिलेको छ भने त्यो कुरा चाहिँ के मैले अहिले पनि भनिसकेँ कि जति सदस्यहरू हुन्छ सदस्यहरूले नै नियमन गर्न सक्नु पर्यो होइन, दक्ष हुन सक्नु पर्यो, दक्ष हुनलाई के गर्नु पर्यो भने त्यहाँ क्रिएटिभ हुनु पर्यो, त्यो संस्थामा आफू लागेको छ, त्यो संस्था क्रिएटिभ छ कि छैन अथवा त्यो संस्थामा आफू उत्तरदायी कतिको छ, आफ्नो चाहिँ त्यसमा कतिको चाहिँ लगाव छ, आफूले त्यो संस्थाप्रति गर्ने जिम्मेवारी के भने म एउटा सदस्य भइसकेपछि त्यो संस्था हुन्छ कि हुँदैन त्यो कुन अवस्थामा छ भन्ने त्यो चासो पनि आफैले लिनुपर्छ। यसको लागि चाहिँ हामीले धेरै जसो जस्तो हाम्रोमा हातमा रहेको कार्यालय छ चाहिँ तालिम केन्द्र छ होइन, प्रदेश बागमती प्रदेश तालिम केन्द्र सरकारी तालिम केन्द्र भनेर भरतपुरको हस्पिटल रोडमा प्रहरी चाहिँ जिल्ला प्रहरी कार्यालयको आडैमा छ। त्यसले चाहिँ धेरै कुराको तालिमहरू दिएको हुन्छ, व्यवस्थापकको तालिम दिएको हुन्छ, लेखा सुधारमा तालिम दिएको हुन्छ, सरकारले कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ भन्ने पनि तालिम दिएको हुन्छ। ती तालिमहरूमा चाहिँ प्रदेश स्तरीय जति पनि सहकारीहरू छन् दुई जिल्ला बीच रहेका सहकारीहरू प्रदेशमा दर्ता हुन्छन् र ती प्रदेशमा भएका सहकारीहरूलाई चाहिँ नियमन गर्ने निकाय चाहिँ व्यवस्था कार्यालय अथवा बागमती प्रदेश सहकारी तथा गरिब निवारण मन्त्रालय हो भने यसका विभिन्न तरिकाहरू एउटै जिल्लालाई चाहिँ यो कुरामा अगाडि बढाउन र यो कुरामा उहाँहरूलाई सक्षम बनाउनको लागि चाहिँ तालिम केन्द्रले भूमिका खेल्छ।

सरकारी शिक्षाको हकमा चाहिँ अहिले 8-9-10 छ। त्यो सरकारी तालिम केन्द्रले नै त्यो लेभलका स्कुलहरूमा गएर सरकारी तालिम दिने गरेको छ। त्यसले पनि अब अहिले चाहिँ केही राम्रो रूप लिएको छ। किन भन्दा घर घरमा सरकारी भनेको जस्तै घर घरमा त्यो सरकारीको बारेमा बुझ्ने एउटा बच्चा अथवा स्कुल गएको चाहिँ एउटा विद्यार्थीले त्यो बुझेर आए पनि आफ्नो घरको अभिभावकहरूलाई बुझाउँछ। त्यस कारणले गर्दा अहिले चाहिँ त्यो चाहिँ सरकारी शिक्षा भनेर चाहिँ अहिले तालिम केन्द्रले नै प्रत्येक स्कुलहरूमा चलाइरहेको अवस्था छ। यसले पनि अब सरकारले चाहिँ अलिकति मजबुत बनाउने सरकारी सम्बन्धी जानकार चाहिँ अब यो तालिम केन्द्रले त्यो सरकारी शिक्षा जुन छ त्यो विद्यालयहरूमा दिने गरेको त्यो विद्यालयहरूको सरकारी शिक्षा चाहिँ अलिकति लाभदायी भएको छ, लाभदायी देखिएको पनि छ। त्यसले गर्दा पनि अब चाहिँ अलिक सहजीकरण हुन्छ।

कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो बाट पनि सुन्दै आइरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

स्थानीय सरकारले कसरी गरेको छ, अब संघीय सरकारले कसरी गरेको छ भन्दा पनि हामीले पनि कसरी हेरेका छौँ भन्ने कुरा पनि हुन्छ होइन। अब प्रदेशमा रहनुहुने सम्पूर्ण मैले भन्छु सम्पूर्ण जति पनि दाजुभाइले यहाँको युवाहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो काम गर्छ त्यो जिम्मेवारी के हो त्यो सरकारले बुझ्ने स्थितिमा जानुपर्ने हामी होइन। त्यसमाथि फेरि सरकारले गर्नुपर्ने नियमन के हो भन्ने कुरा चाहिँ हामीले अब अहिलेसम्म गरिरहेको के भन्दा आजभन्दा अगाडि सहकारी मन्त्रालय छुटै नभएको अरू मन्त्रालयहरूसँग गाँसिएर रहेको र एउटा सहकारी चाहिँ बोर्डहरू रहेको अहिले सहकारी बोर्डहरू पनि खारेज भइसकेको अवस्था अहिले सहकारी मन्त्रालय अन्तर्गत एउटा चाहिँ समस्याग्रस्त सहकारी संस्था भनेर एउटा स्थापना भएको छ चाहिँ केन्द्रमा पनि छ र प्रदेशमा पनि छ। त्यस्तै गरी एउटा रजिस्टर कार्यालय छ त्यो रजिस्टर कार्यालय केन्द्रको पनि आफ्नै छ होइन प्रदेशको पनि आफ्नै छ र चाहिँ एउटा नाशाखा पनि प्रदेशको छुटे समूह पनि छुटेछ त्यसै रहेको छ। यसले चाहिँ आफ्नो आफ्नो काम गर्दै रजिस्टर कार्यालयदेखि काम गर्ने महाशाखादेखि काम गर्ने र मन्त्रालयदेखि काम गर्ने भन्ने कुराहरू पनि आफ्नो आफ्नै खुसीको लागेर अर्को कुरा अब फेरि जसरी सरकारी अहिले चाहिँ मन्त्रालय गरिरहँदाखेरि र सरकारी मन्त्रालयले नियमन गरिरहँदाखेरि र जति पनि सरकारीहरूको अहिले गरेको अवस्था र अब हुने अवस्थामा फेरि केही फरक पर्न सक्छ। अब भने कारण जति पनि कार्यविधिहरू छ नियमहरू छ र एन संशोधनको कुराहरू छ यो एन संशोधनपछि अलिकति सरकारले अझै स्ट्रिक्टली हेर्ने खालको चाहिँ एउटा संशोधन दिन्छ सरकारको होइन। त्यो भयो भने पनि अझै सहकारीलाई राम्रो अवस्थामा पुर्याउन सकिन्छ र व्यवस्थापन गर्न सकिन्छ। किनभने त्यो कस्तो भयो भने घर घरमा सहकारी भनेको जस्तो पनि टोल टोलमै सहकारी घर घरमै सहकारी जिल्ला जिल्लामा सहकारी वडा वडामा सहकारी होइन। त्यो कारणले गर्दा धेरै सहकारी त खुल्यो त्यो सहकारी खुल्दै गर्दा त्यो सहकारीलाई कसरी नियमन गर्नु पर्थ्यो कसरी त्यसलाई नियन्त्रणमा राख्नु पर्थ्यो र त्यसका कस्ता कस्ता कार्यविधिहरू गराउनु पर्थ्यो भन्ने कुरामा पहिला सरकार अथवा स्थानीय प्रदेश सरकार अनि चाहिँ केन्द्रीय सरकार नजुटेको होला छुटेकै छ र कसो भने त्यो सिकाइ हो नि एउटा होइन। त्यो कारणले गर्दाखेरि सहकारी दर्ता हुँदै जाँदाखेरि यो भइहाल्छ भन्ने हुँदैन। किन हुँदैन भन्दा हामीले बच्चा घरमा छ भने त्यो बच्चा स्कुल जाँदै गर्दा एक्सिडेन्ट पर्छ भन्ने कुरा हामी त्यो नेगेटिभ हो त्यसलाई हामी कहिले पनि सोच्दैनौँ होइन। तर पढ्दो रहेछ अनि पढ्दो रहेछ देखिएको छ नि त्यस कारणले गर्दा सहकारी खोल्दै गर्दा सहकारी भइहाल्छ भनेर त त्यसमा कतिपय कुराहरू गरेन। त्यो कारणले गर्दाखेरि पनि राम्रो भइरहेको भइरहेको भइरहेको राम्रै चलिरहेको भनेको एकैचोटि डिजास्टर हुँदै जाँदाखेरि चाहिँ बल्ल थाहा भयो कि ओहो यसलाई चाहिँ अझै कम भएछ नियमन भन्ने कुराको कारणले गर्दाखेरि चाहिँ यो अवस्था उठेको अहिले चाहिँ यसको नियमन अलि विस्तृत रूपमा भइरहेको भएर अब चाहिँ सहकारीहरू अहिले दर्ताहरू रोकिरहेको नयाँ सहकारीहरू चाहिँ रोकिएको सहकारीहरू मर्ज हुने क्रमहरू पनि रोकिरहेका र स्थानान्तरण हुने कार्यक्रमहरू पनि रोकिरहेकोले गर्दा अब चाहिँ

गाउँलाई सम्बन्धित त्यस्तो धेरै ठुलो रणनीति भएर त्यस्तो केही बनेको छैन अहिले प्रदेश सरकारबाट, तर यसलाई चाहिँ नियमन गर्ने र अगाडि बढाउने भन्ने कुराको मात्रै हो। यसले चाहिँ धेरै ठुलो के भन्दा बजेट सरकारको कार्यक्रमहरू गरिरहेको छ, कतिपय सरकारीहरूले उद्योग भन्दा पनि चलाइरहेको अरू पनि मान्छेमा हामीले होइन चलाइरहेको छ, तर अब यसैलाई नियमन गर्ने र यसैलाई चाहिँ कसरी हुन्छ अगाडि बढाउँदाखेरि उहाँलाई नै हामीले प्रविधि उहाँहरूसँगै छ बजेट सरकारी गरेको कारणले गर्दा कतिपय कृषिलाई चाहिँ हामीले जोड्नु पर्ने हुन्छ। कृषि सहकारीहरूमा बजेट सरकारीको कारोबार नभइरहेको कारणले गर्दा अलिकति उहाँहरूसँग चाहिँ हामीले टाइमहरू पुगाउनको लागि पुगाउनको लागि उहाँलाई अलिकति अझै अगाडि अपग्रेड गराउनको लागि चाहिँ केही सोचिरहेका छौँ। यसपालिको बजेटमा पनि हामीले बागमती प्रदेश सरकारले चाहिँ बजेट सरकारी भन्दा पनि कृषिसँग जोडिएका जति पनि सहकारीहरू छन् त्यो आफ्नो चाहिँ कस्तो भने त्यो भनौँ न सहकारी सङ्घ, प्रदेश सहकारी सङ्घ, प्रदेश बजेट सहकारी सहकारी सङ्घ, प्रदेश कृषि सहकारी सङ्घ होइन यी सङ्घहरूमा चाहिँ आफ्नो उहाँहरूको कामबाट जिम्मेवारी छ। र मैले विशेष गरी चाहिँ अहिले चाहिँ कृषिको काम गर्ने जति पनि सहकारीहरू छ कृषि सहकारी प्रदेश कृषि सहकारी सङ्घ छ उहाँहरूलाई चाहिँ अलिक चलायमान गराउनु पर्ने र उहाँहरूलाई क्षमता वृद्धि गरायो भने चाहिँ अझै पनि अझै चलायमान र कति चाहिँ कृषिमा चाहिँ होइन प्रविधिसँग जोड्ने उहाँहरूको चाहिँ उत्पादनसँग जोडिने र उहाँहरूको व्यवस्थापन गर्ने र बजारीकरण गर्नेलाई कसरी गर्ने

भर्खरै मात्र हामीले प्रस्तुत गर्यौं बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझीसँग रहेर गरिएको कुराकानी। सहकर्मी विश्वनिधि अर्यालले तयार पार्नु भएको यो रिपोर्टमा हामीले सहकारीको पछिल्लो अवस्थाको बारेमा जानकारी पाइसकेका छौं।

आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै प्राविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।

0: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz
2: खरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा कृति तयारी चाउचाउ डिसो फाइबर नेट।

0: बीचमा पनि सुझेका थिए सुझाइएका थिए ती विकल्पहरूमा कुराकानी गर्ने अदालतको पुनरावलोकनको फैसला कुर्नुभन्दा पहिले नै हाम्रो पार्टीलाई हामी राजनीतिक रूपमा मिलाउँछौ भन्ने त्यो सामर्थ्य देखाउनु पर्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने ठान्छु म.
1: एउटा कुरा के पार्टीलाई अब भ्याकुम राख्न त नमिल्ला किनभने अहिले संस्थापनतर पक्षको एउटा अडान वा दावी के छ भने अब अदालतमा निस्ता दिइसकेका छ अदालतले इजलासमा गइसकेका छ चौधौं महाधिवेशनले पन्ध्रौं महाधिवेशन गर्छ उसैको नेतृत्वलाई स्थापित गरेर अगाडि जाँदा यो बराबरको राम्रो र यो बराबरको मध्यमार्गी बाटोहरू हुन सक्दैन भन्ने उहाँहरूको अडान रहेछ. यतापट्टि अब त्यसलाई मान्ने कुरा पनि भएन किनभने चौधौं महाधिवेशन विशेष महाधिवेशनले आधिकारिकता पाइसकेको पक्षले त्यो छोड्ने कुरा पनि भएन यसले त झन् बल्झ्यो नि त होइन खेल त.
0: अब यो बीचमा अलिक सजिलो थियो यो निशा प्राप्त हुनुभन्दा पहिले मिलाउने कुरा अलिक सजिलो थियो र त्यसमा विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको सभापतिले त्यसलाई निर्णायक परिणाममा पुर्याउन सक्नुहुन्थ्यो किनभने उहाँलाई मान्दैन कसरी भनिरहेको अवस्था नै थिएन त्यो बेला.

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8।

टोकको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। जागरूकता भोलि नगरपालिका दुईमा पहिरोमा परियोजनाको ज्यान गएको छ। पहिरोमा परिएका डुंगीमाको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। अरू 7 जना घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरीकारीले चादरकोट जनाएको छ। पुगेका चुम्बन वर्षीय मानसिंह खत्री, चिसा पानीका 70 वर्षीय बिम्बाबुल कार्की र अर्का 1 जनाको खोजी भइरहेको छ। घाइते भएका 7 जना मध्ये 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। लगातारको वर्षा सकि बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा परेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको बेरी नगरपालिका कार्यसाङ स्याला माथिलो थाप्ले र ठाटे खण्ड पिपे मैदेव डौरीकाडा गोलनेटा र रावत कालका बस्ती उच्च जोखिममा छन्। सड़क ठाउँ ठाउँमा भत्केर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिममुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन्। यानमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका अशक्तिहरूका कारण मूलक संकटतर्फ बकेलिएको दावी गरेका छन्। ओलीले प्रधानमन्त्री बालिङ सभापति लक्षित गर्दै सरकार संचालनलाई कला र अनुभवसँग तुलना गरेका छन्। नयाँ बनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम पक्ष समेत नभएको उनले टिप्पणी गरेका छन्। अनुभव लिन सरकारले जे गर्न सक्थ्यो त्यही मात्र गरिरहेको उनले बताएका छन्। खाना पकाउन नजान्ने बच्चालाई भन्साको जिम्मेवारी दिए जस्तै नयाँ भूमिकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा पनि दिन नसक्ने उनले जिकिर गरेका छन्। नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिले देश चलाउन खोज्दा उल्टे क्षति पुगिरहेको उनको भनाइ छ। ओलीले सिप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणाम जस्तै वर्तमान सरकारको अवस्था रहेको बताएका छन्। त्यस्तै ओलीले सरकारले जे गर्न सक्थ्यो त्यही गर्दैछ, अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ, खाना पकाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काटेदेखि चिया बनाउनेसम्म सबै कुरा बिगार्न सक्छ, नाच्न नजान्नेलाई नचाउँदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्किँदैन, शासन चलाउन पनि त्यस्तै अनुभव क्षमता र ज्ञान चाहिन्छ, जाने खाले गर्ने ठाउँमा अनुभव हिँड र एकदम ठूला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ उनले भनेका छन्। टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला पूर्व कार्यालयका अनुसार झापा गाउँपालिका तीनका 65 वर्षीय ईश्वरलाल गणेशको मृत्यु भएको हो। टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बेतामोड स्थित बीएमसी अस्पतालमा हिजो मृत्यु भएको हो। दुर्घटनापछि भागेका टिप्पर चालक झापा गाउँपालिका तीन कामा टोलीका 36 वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ। गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिप्पर समेत तोडफोड गरेका छन्।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आइएमई गरौं।
2: अब बाँकी खबर जलदा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान बाढ़ी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न 29 जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कनकाई, कमला, बबल, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तलै रहेको छ। यद्यपि आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर आसपासका जिल्ला भइरहने साना नदीहरूमा भाव उल्लेख्य पर्दी र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको छ। त्यसै गरी भोलि र पछि गण्डकी, लिम्बू, सुदूरपश्चिम प्रदेश भइरहने केही साना नदीहरूमा भाव आकस्मिक रूपमा बढ़न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। त्यस्तै कर्णाली नदीको आछान स्थित चितवन जलमापन केन्द्रमा जलस्रोतले सतर्कता तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 9:05 बजे सूचना जारी गर्दै नदीमा पानीको सतह अझै बढ़ने क्रममा रहेको जनाएको छ। महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका विवाद भइरहने स्थानका वासिन्दालाई आज बेलुका सुन्ने उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले जाजरकोटमा पहिरोका कारण भएको जनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री साईले विपदमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन्। शनिबारदेखि परेको अग्रेल वर्षाका कारण जाजरकोटको बेरी नगरपालिका वडा नम्बर 2 रिसाङ लगायतका क्षेत्रमा पहिरोमा परी एकजनाको ज्यान गएको छ भने 3 जना बेपत्ता भएका छन्। मुख्यमन्त्री साईले विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावितहरूलाई तत्काल सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाएका छन्। मुख्यमन्त्री साईले जाजरकोटको विपद लगत्तै प्रदेश सरकारले सक्रियता देखाएको बताएका छन्। उनका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सुरक्षा निकाय र संघीय गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: यो सूचना संगीत र मनोरञ्जनको अटुट्टा हिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज
1: मिक्स बाय DJ Raji Barkurba.

Subscribe now and press the bell icon, never miss an update.

0: रामायण 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो। इट्स 1 PM।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुक।
8: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
8: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
8: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न बस्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550603059 र 98550607359।
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: keer daar. Wat is hangt hier in... Wat is dit langs aan de?
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

0: भाइ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो। It's 2 PM।
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु पनि
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ के कुराको चित्त बुझेन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
3: सम्पर्क नम्बर 9845082997
1: 9850109997
4: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण
5: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
5: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
4: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
6: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता त्यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: होइन है दिदी कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
10: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
11: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिठाने मोबाइल 9855524454 9855520454 इमेल लोक डट लजिक2@gmail gmail.com.
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
14: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट फ्रम टिप्स अफिसियल।

संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइ राख्ने:
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साक्वनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।

0: सन्दर्भमिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको चेल्सी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेल्सी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगाडि वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने भएको हुँदा त्यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
2: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM।

0: पत्नीले हाजिर गरेर बाहिरिने राष्ट्रपा सांसदलाई तान भएको तयारी। नेपाल कानून आयोग ऐन परिमार्जन गर्ने नयाँ विधेयक दर्ता। उपाध्यक्ष र सदस्यका लागि दलीय सम्बद्धता नभएका विज्ञ मात्र योग्य। कंग्रेसी तल समूहको राष्ट्र भेला पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न। आगामी 15 महाधिवेशन तयारीको जिम्मेवारी डाक्टर शशांक कोइरालालाई। अपराध अनुसन्धान कार्यालयलाई सात गम्भीर मुद्दा दर्ताको अधिकार। दक्षिण लेबनानमा इजरायली सेनाको हवाई आक्रमण 11 जनाको मृत्यु। नियन्त्रणमा लिएका 3 पायलट रिहा गर्न कतारसँग इरानको माग। बन्दी विमानको इरानी बारेमा कतार असहमत। र भोलिदेखि शुरू हुने किङ्स टिटेन इण्डोर क्रिकेट प्रतियोगिताको तयारी पूरा। 28 टोलीबीच प्रतिस्पर्धा हुने। आर्सेनल र म्यान्चेस्टर सिटी बीच आज कम्युनिटी सिल्डको उपाधि भिडन्त।
1: It's 10, it's 10, 27, 50, 55.

0: हो। टोलीले रोल्पाका थवाङ्गा सुनसारी गाउँपालिका बाँसुराको त्रिवेणी नगरपालिका एवं जाजरकोटको डिहरी नगरपालिकाका प्रभावित स्थानको भौगोलिक अध्ययन गर्नेछ। यसै गरी प्रभावित परिवारलाई तत्काल नगद वा वस्तुगत सहायता राहत अनुदान र घाइतेको निशुल्क उपचारको प्रबन्ध मिलाउने जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई भनिएको छ। लगातारको वर्षाले हिमाली तथा पहाड़ी भूभागमा जमीन गलेर बाढ़ी पहिरेर बिग्रनको हातको जोखिम बढ़ेकाले कमाण्ड पोस्टले मनसुन अवधिभर उच्च सजगता अपनाउन सबैमा अनुरोध गरेको छ।
1: लगातारको वर्षासँगै पहिरो खस्ता जाजरकोटको भेरी नगरपालिका रिसंका 350 घर पूर्ण रूपमा प्रभावित भएका छन्। सबै सुरक्षा निकाय र स्थानीयको सहकारीमा उनीहरूलाई स्थानान्तरण गरी सुरक्षित स्थानमा राखिएको छ। उनीहरूलाई अस्थायी बसोबास र खाने बस्ने व्यवस्था सहित राहतको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभएको छ।
2: हिजो परिचय 4.5 भौगोलिक वर्षाको कारणले गर्दा भेरी नगरपालिका वडा नम्बर 2 रिसाङ क्षेत्रमा करिब 350 घर चाहिँ पूर्ण रूपमा चाहिँ तपाईँको प्रभावित बन्यो। हात्तीको समय भएको हुनाले हामीले तत्काल चाहिँ 8 मान्छेको रेस्क्यु गरेर इन्जुरीहरूमा हस्पिटल उपचार गराउने र कार गरेरलाई नेपाल र सुरक्षितखेर पठाउने काम भयो। अब बिहान 5 बजेबाट हाम्रो संयुक्त सबै सुरक्षित हुनु स्थानीयहरूको सहकार्यमा करिब 350 घर परिवारलाई उद्धार गरी 3 स्थानमा सुरक्षित स्थानमा राखिएको छ। अस्थायी बसोबासको व्यवस्था आलटेन र स्कूलमा राखिएको छ। प्रदेशबाट केही चाहिँ अस्थायी बसोबासका सामग्री र राहत सामग्री प्रदेश सरकारको प्रदेशमा भएको वेयर हाउस गोदामबाट चाहिँ प्रदेश सरकारले अहिले पुग्नेको चरणमा छ र अहिलेसम्म टोटल 11 मान्छे घाइते अवस्थामा उपचारमा पनि हुनुहुन्छ। हिजो 3 लस भएको मान्छे उहाँहरू चाहिँ मुक्त अवस्थामा फेला गर्यो। उहाँहरूको पुस्तकमा अत्यन्त भएर दाह संस्कार गर्ने क्रममा रहेको छ। अहिले 1 मान्छे नेपालमा उपचारको लागि पठाएको छ, उहाँ चाहिँ त्यतै नै मृत्यु भयो। पुस्तकमा चाहिँ नेपालमा गरियो। अन्य अवस्था अब अहिले शिथिल हुँदै गइरहेको छ। मान्छे चाहिँ सम्पर्कमा नआएको अथवा विपन्न परेको भन्ने चाहिँ अहिले कतै छैन। हामी सबैको फिल्डमै छ, सबैको सहयोगबाट अहिले स्थानीय तह नगरपालिकाले चाहिँ खाद्यान्न खानपिनको व्यवस्था, खानेपानीले चाहिँ खानेपानीको व्यवस्था, स्वास्थ्यले चाहिँ अस्थायी स्वास्थ्य शिविर र उहाँहरूलाई चाहिँ बसोबासको व्यवस्था अस्थायी टेम्पोररी हामीसँग दिवसीमा भएका सामग्रीहरू लिएर केही 8-10 पालहरू भर्खरै चाहिँ हामीले राखेर उहाँहरूलाई त्यहाँ बस्ने व्यवस्था गरेका छौँ। आजको लागि अर्को ठाउँमा चाहिँ 12 घर परिवारको लागि पनि संस्था रेडक्रस एउटा 5 युवा संरक्षण मञ्च भन्ने छ, पिएनडीको सचिवमा उहाँले पनि विकासम्मले काम गर्नुहुन्छ। उहाँले पनि सपोर्ट दिएर यो रक्षा काम गरिरहेको छ। अहिले अवस्था सामान्य रूपमा रहेको छ। हिजो जति लस हुनुभयो दिएको कुरो
0: पहिरोका कारण खानेपानी र सड़क अवरूद्ध भएका थिए र यस्तै कडाले प्रदेश सरकारले पनि प्रभावित परिवारका लागि खाद्यान्न तिरपाल टेन्ट र ओढ्ने सामग्रीसहित आपतकालीन राहत पठाएको जनाइएको छ। प्रदेश सचिव लक्ष्मी कुमार बेकका अनुसार प्रभावित परिवारका लागि 4 क्विन्टल चामल, 50 किलो चिउरा, 150 थान तिरपाल र 2 रोल कालो प्लास्टिक र 2 रोल टीफम, 20 थान टेन्ट र 150 थान ब्लिङ किट पठाइएको छ। देशभरको मौसम बदली भए अधिकांश भूभागमा वर्षा जारी रहेको छ तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाण्डको बुढानीलकण्ठ क्षेत्रमा सबैभन्दा धेरै 46.6 मिलिमिटर पानी परेको छ। हाल बागमती र लुम्बिनीका धेरै जसो ठाउँमा तथा कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पानी परिरहेको छ। आगामी केही घण्टा यी क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकाले पहिरो तथा नदीमा बहाव बढ़न सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ। ऋण असुली हुने कडा र अवांछित गतिविधि नियन्त्रण गर्ने विषयमा सरकार र लघुवित्त विरूद्ध कार्यरत किसान मजदूर आन्दोलन समितिबीच 7 बजे सहमति भएको छ। आज पत्रकार सम्मेलन मार्फत समितिले सहमति बनेकाले काठमाण्डु केन्द्रित विरोधका कार्यक्रमहरू तत्कालका लागि रोकेको जानकारी दिएको छ।

समितिका अध्यक्ष रमेश सेन्चुरीका अनुसार यिनीहरूले भोगिरहेको समस्या सुल्झाउन उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको हो। सम्झौता अनुसार समस्यामा परेका ऋणीको पुनरूत्थान, कालो सूची र धेतो लिलामी व्यवस्थाको पुनरावलोकन र कर्जा निर्णय सम्बन्धी विषयमा तथ्याङ्क विश्लेषण गरी प्रतिवेदन तयार पारिनेछ। आगामी तीन दिनदेखि पाँच दशकसम्म काम गर्ने दीर्घकालीन कानून निर्माण गर्ने सोचका साथ नयाँ शिक्षा विधेयकका लागि साथै प्रदेशमा शिक्षा संवाद शुरू गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विराटनगरबाट प्रारम्भ गरेको यस अभियान अन्तर्गत जनकपुर, हेटौडा, पोखरा, बेटवल, सुर्खेत र धनगढ़ीमा गएर शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहका प्रतिनिधिहरूसँग प्रत्यक्ष सुझाव संकलन गरिनेछ। कार्यान्वयन हिसाबले मसुदा तयार भइसकेकाले सहभागितामूलक ढंगले अन्तिम रूप दिएर चाँडै विधेयक प्रस्तुत गर्ने मन्त्रालयको तयारी छ। नेपाल शिक्षक महासंघले भने प्रदेश स्तरीय नीति संवादमा आफ्नो संस्थागत उपस्थिति नखोजिएको भन्दै विज्ञप्ति निकालेर आपत्ति जनाएको छ। मन्त्रालयले आफ्नो कदम सच्याउन आग्रह गर्दै महासंघले विगतका सहमति समेटेर यथाशीघ्र अनुमति जारी नगरी भदौदेखि पुनः काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएको छ। भारतीय स्थल सेना अध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्। एयर इण्डियाको विमान मार्फत राजधानी ओर्लिएका सेठले भ्रमणका क्रममा प्रधानमन्त्री बाली नसार तथा नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिब्देलसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको आइटम छ। दुई देशबीचको परम्परागत सैन्य सम्बन्धलाई निरन्तरता दिँदै भोलि शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र कोविन्दले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुनेछ। यो अड्डामा आयोजना हुने औपचारिक कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी पुनर्गठनको नभई पुनर्जागरणको समय रहेको बताउनु भएको छ। झापाको वीरताभवनमा आयोजित मिशन पार्टी जागरण अभियान समारम्भ गर्दै उहाँले नीति, गन्तव्य र कार्यक्रम नयाँ बनाउने विषय मात्र वास्तविक पुनर्गठन हुने तर्क गर्नुभयो। पार्टीभित्र अध्यक्ष परिवर्तनका लागि सामाजिक सञ्जालमा लेख्ने र हस्ताक्षर अभियान चलाउने कार्य अनुशासनहीनता र अराजकता भएको भन्दै यस्ता शैली स्वीकार्य नहुने चेतावनी उहाँले दिनुभएको छ। ओलीले नेतृत्व वा विचारप्रति असहमति भए पार्टीको आन्तरिक कमिटिले छलफल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। चुनावमा पार्टीका सदस्यभन्दा कम मत प्राप्त हुने गम्भीर विषय भएको उल्लेख गर्दै उहाँले पार्टी हित विपरीत काम गर्नेहरूको सत्ता वास्तविक र क्रियाशील सदस्यहरूको मात्र नवीकरण गर्ने र नयाँ सदस्य थप्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देवालले पार्टीको आधिकारिक र सम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय मिल्ने अपेक्षा व्यक्त गर्नुभएको छ। काठमाडौँमा सम्पन्न संस्थापति तर समूहको तीन दिने राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकाल र साई आयोगका समस्यामा समयमा जस्तै अदालतले यसपटक पनि निष्पक्ष निर्णय दिने बताउनुभयो। कार्यक्रममा देवालले आफू हिन्दू धर्मावलम्बी भए पनि बुद्ध धर्म तथा अन्य धार्मिक आस्थाप्रति उत्तिकै श्रद्धा रहेको उल्लेख गर्नुभएको छ। सम्मेलनले पन्ध्रौं महाधिवेशनको पूर्व तयारी, धार्मिक स्वतन्त्रता र संविधान संशोधन सम्बन्धी पाँचवटा महत्वपूर्ण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। महाधिवेशनको पूर्व तयारीका लागि डाक्टर शशांक कोइरालालाई जिम्मेवारी दिएको छ। उत्तर समूहको गतिविधिमा असन्तुष्टि जनाउँदै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि समापन कार्यक्रममा उपस्थित हुनु भएन। अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसला पर्खिनुपर्ने पक्षमा रहनुभएका खड्का अब इतर पक्षका समानान्तर गतिविधिबाट अलग हुने संकेत देखा परेको छ। यता नेपाली कंग्रेसका सभापति देवेन थापाले उत्तर समूहको भेलामा आफूमाथि भएको चर्को आलोचनाबारे सनेपा स्थित पार्टी केन्द्र कार्यालयबाटै विस्तृत धारणा सार्वजनिक गर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो तीन दिनमा आफ्नो जीवन नभएको निन्दा र विरोध खेप्नु परेको बताउनुभयो। काठमाडौँमा सम्पन्न उत्तर समूहको तीन दिने भेलामा शीर्ष नेताहरूले आफूलाई लक्षित गरी व्यक्त गरेका धारणाप्रति इंगित गर्दै उहाँले यसबारे सानेपाबाटै औपचारिक जवाफ दिने स्पष्ट पार्नुभयो। सही क्रममा सभापति थापाले राजनीतिमा सत्ता र पदलाई मात्र सफलताको आधार मान्न नहुने उल्लेख गर्नुभएको छ। पार्टीलाई

0: समय सूचक अहिले साँझको 7 बज्यो इट्स 7 पीएम
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल भरतपुर 3 बेलचोक
3: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 हुमल 2 हुमल 5 हुमल 6 र हुमल 7 लगाउने
0: खेतमा पानी जमाइ राख्ने
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
0: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
4: कलेजका विशेषताहरू
5: पर्याप्त सुविधा सहित आफ्नै भवन
4: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
5: पर्याप्त छात्रवृत्ति व्यवस्था
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0 56 93 495
6: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
8: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

बिहानको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: भौगर्भिक अध्ययन गर्ने पहिरोको संकेत चिन्ह विज्ञको आग्रह
1: छ भने रुखहरू ढल्किने पुलहरू ढल्किने हुन्छ कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै टक टक टक टक जस्तो आवाज आउने
0: छिमेकीभन्दा बढी भारी बोक्ने गाडी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुङ्ग्याउने एमाले पुनर्गठन नगरी पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन भोलिदेखि देशभरका म्यान पावर बन्द भिसाइ सकेका श्रमिक समेत नउडाउने निर्णय कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान
2: जनावादी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको धारवन क्षमता भन्दा बढी लोन ल्याएर खेती गरेको अवस्था देखिन्छ
0: र टप एन T20 खेल्न नेपाल इटली अस्ट्रेलिया प्रस्थान
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: पहिरोले पनि 5 दिनमा नै 22 जनाको मृत्यु हुने प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो दुर्जरमुखी सड़क निर्माण वन विनाश र जोखिमयुक्त वस्तु विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ सरकारी पूर्व सूचना प्रणाली जोखिम नक्साङ्कन सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ मानवीय क्षतिपछि राहत बाँड्ने होइन विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो अब खबर सन्तोष रावलबाट गएको 5 दिनमा रोल्पा बाजुरा र जाजरको पहिरोमा 22 जनाको मृत्यु भएको छ रोल्पाको थुवाङ गाउँपालिकामा 27 गते अलिको पहिरोमा पनि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा पनि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन् जाजरकोटको भेरी नगरपालिका 2 रिसाईमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सरिएको छ पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ त्यसै गरी झ्याली खेत डाँडामा 16 चिसापानीमा 30 रौटेरी डाँडामा 15 र रिसाई फारेलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ सरकारले सम्भावित विपत्ताको खोजी घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले CIM जानकारी दिनुभयो
4: मुख्य रूपमा पछिल्लो पटक 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ जस्तो कि रोल्पा जिल्लामा यो खरङ गाउँपालिका मा चाहिँ शुरूमा चाहिँ यो 27 अप्रेल पहिरोबाट करिब 15 जना मानिसहरू प्रभावित भएका थिए त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको 1 जना अहिले पनि विवक्ता 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको विपद निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको चौजना परेर मृत्यु भएको छ यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरो कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ 1 जना विवक्ता हुनुहुन्छ र केही घाइते हुनुहुन्छ भने दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ त्यस्तै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीमा पहिरोको कारणले गर्दा 1 जनाको मृत्यु भयो 2 जना घाइते हुनुभयो त्यहाँ पनि करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँलाई अहिले व्यवस्थापन भइराखेको छ र हिजो मात्रै हाम्रो जाजरकोट जिल्लामा यो चाहिँ धेरै नगरपालिका अभियन्त्री रिसाङ लगायतका पनि क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति विपन्न नक्साएको स्थिति छ र हामीले ती जिल्लाका पनि स्थानीय तह त्यसै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग नियमित रूपले सम्पर्क कायम गरी ती जिल्लाको बस्ती स्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भ उहाँलाई तत्काल राहत दिने कुरा उहाँलाई चाहिँ तत्काल रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले ती सँग त जिल्ला त्यसै प्रदेश सरकार र संघीय सरकार लगायत त्यो विकास सरकार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। नियमित रूपमा चाहिँ हामीले सूचना सन्देश गरिराखेका छौँ, सुनिने गरिराखेका छौँ, सञ्चार भइराखेको छ।
0: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमिन बिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएमसँग कुरा गर्दै पहिरो विज्ञ वसन्त राज अधिकारीले भन्नुभयो,
1: आनाबाट झ्याप्पै कहिले पनि जानु सक्छ, कहिले चाहिँ कहिले कहीँ हाम्रो कस्तो हुन्छ नि, पहिले जाँदैन जस्तो लाग्छ, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्था पनि परिरहन्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सही वर्षदेखि बसिरहेको ठाउँमा पहिलो नगरको ठाउँमा पनि परि जान्छ नि त। अर्को चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय हेरेका क्लास एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेको छ नि त, यो त उचाइ लिइरहेको छ, त्यस कारणले गर्दा यहाँ भौगोलिक हलचलहरू पनि छन्, त्यसले गर्दा पहिला अन्त अलिकति फरक भइसकेको छ। अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यसमा कहिले चाहिँ हामीले चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
5: चाहिँ
1: पहिरोका सङ्केतहरू हुन्छ। जस्तै जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा त्यो बारी त्यस्तै थियो, भोलिपल्ट त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छ।
5: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्छ, संकेतै नदिने पहिरोमा चाहिँ लास्ट डर नदिने भएर चाहिँ कसरी थाहा पाउने त्यस्तो
1: बेला? यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यो पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ कुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
0: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक

0: पुगेर अध्ययन गर्न प्राविधिक टोली खटाउन निर्णय गरेको हो। एक स्थानीय तह भू उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गरिएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटनरी अस्पताल तथा पशुसेवा वृद्धि केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 स्थानीय तहमा विशेष प्रत्येक क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैँसी बङ्गुर र मत्स्य पालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाडीको भारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमताभन्दा बढ़ी भार बोकी र सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रति वर्ष 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन सिंह थापाले खपतका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिग बनाउन भारवाहन सीमा कडाई गर्न लागि बताउनुभयो।
1: जनावारी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवाहन क्षमता भन्दा बढी मोल ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भएले त्यसलाई नियन्त्रण गर्नु र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म चिताउनुको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोज्यो, अरू केही गर्न खोजे होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै बन्ने छैन।
0: नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद तथा राजनैतिक सहमतिबाट 3 दिनभन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोड लिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कंग्रेस एकबद्धता हुने बताउनुभयो।
2: पहिलेको पार्टी अघिबाट मैले पहिला पनि थिएँ त्यसलाई थिएँ सबै पार्टीको सहमति एकदमै विशेष महादेश हो। यसले गर्दा के भन्दा भन्दै पुनस्ति विशेष महादेश हो गरेर अन्य तरिकालाई धेरै साथीलाई पाएका थिए। विशेष चुनावमा हामीले अदालतमा गयौँ, अदालतले भने उत्तर उत्तर ज्ञान भयो भने मलाई विश्वास छ अदालतको पूर्ण पाचाउने मान्छे अदालतको पूर्ण निर्णय भएको छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा के भन्नु छैन। त्यसै कारण अदालतलाई हामी पुरा विश्वास गर्छौँ, अदालतलाई अदालतको लागि
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नगरी पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने र हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार नहुने चेतावनी दिनुभयो।
3: केही छैन न पार्टीको तरिका विधान अस्ति महाधिवेशन भएको सबै हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भएको होला, आफै के देश सदस्य पुग्री सानिएका होला। त्यसै हटाउँछु भनेको छु के भनेको छु अहिले यी सबै कुराहरू देखाएर त्यसो त साथीहरू पार्टीप्रति एकदम दृढ विश्वास र सातमा
0: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप U20 प्रतियोगिता खेल्न त्यस्तापट प्रस्थान गरेको छ। प्रतियोगिता दार्जीलिङमा August 20-30 हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप U20 सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ। कतै अविरल वर्षाले बाढी पहिरो, कतै पानी नपर्दा खेत बाँधो।
4: 3 महिनाको जिउ भइसक्यो, पानी अगाडि जाँदा हाल महिना
5: पानी खेल्न खाएर यस्तो खाएर बिहार पनि सिक्किएको पानी पनि यस्तो छ।
0: सिताउ अभावले फलियो धान खेती दाङमा 100 बिघा बाँझे रिपोर्ट पहिरोको पीड़ामा बाल बालिका सुरक्षाको खोजीमा सरकार कुर्दै समाज श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो सागसब्जी मौसमी फलफूल र घरमा बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाउनुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
6: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ तर दाङमा हुने समयमा पानी नपर्दा धान रोपाई अझै सकिएको छैन दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुनैको राम्रो व्यवस्थापन नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको डाँड पनि सुक्न थालेको छ
9: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझेछन् रोपाईका लागि भनेर राखेको ब्याड पानी नपाएर सुक्न थालेको छ कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन् कोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छटकन्या चौधरी
10: पानीले ठुलो भयो परेको किसानको पानी खेल फेर यस्तो फेर बिहार पनि सुकेको पानी पनि यस्तो छ
9: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन् अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्ने हुन्छ कोराही 8 डिग्री प्रकारका किसान जगदीश कुमार हरिजन
11: हामीले धेरै मर्का पर छ आफ्नो कुवाबाट हामी के भन्छौँ कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छौँ 2 महिनाको बिउ भइसक्यो पानी अगाडिबाट आउँदैन हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ अब पानी आकाशबाट पनि आन्न टुङ्गाबाट पनि आन्न हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ
9: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ किसानका यही समस्यालाई तिनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 टुकपुरका किसान टेक बहादुर खड्का
12: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि ठग्यो आकाशबाट पनि पानी परिरहेको अवस्था छैन अघि पछिल्लो समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन अझै बाँधै छ हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौँ त्यो पनि भने जस्तो भइरहेको छैन ब्याड छिपेर पनि त्यो समयको अवस्था जस्तो पनि छ मोल बिउको पनि समस्या छ सिंचाईको पनि समस्या छ त्यही भएर अलि भने जस्तो समय भएको छैन हामीले बजेर खेती
9: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँचेछन् कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज
13: जानकारी।
14: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र डाङ्गा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर जहिले अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
13: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिलोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँग शिक्षाको अधिकार।
16: गाउँको मान्छेहरूले पहिले झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरण नकसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्त गर्नुभएको छ।
15: पहिरो प्रभावित बाल बालिकालाई जोगाउने सरकारको पहलबारे बाल बालिकाको प्रश्न सहित सरोकारवालाको जवाब सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष्छ,
18: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सुझाव दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुने, मन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
17: बाल विवाह रोक्ने दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरे बेहद यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएलसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
19: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौ। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनजनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
20: खेलाडा नगरपालिका वार्ड नम्बर 12 समृद्धि माध्यमिक विद्यालयमा अध्ययनत छात्र। हाम्रो विद्यालय गाउँबस्तीय चाहिँ तपाईँको माध्यमबाट पहिले झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरण नकसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
21: स्थानीय तहसम्म कोर्डिनेट गर्छौँ। जुन किसिमको हाम्रो विद्यार्थी भाइहरूले प्रश्न गर्नुभएको छ, नलगाड नगरपालिकासँग सम्बन्धी रहेछ। नलगाडको हाम्रो विपद फसल पसललाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी गगर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहजमा चाहिँ तपाईँको खुल्ने बाटोबाट हामी सिजना गर्छौँ। यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिजना हुन दिँदैनौ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
22: नाम चाहिँ प्रतिज्ञा म चाहिँ अहिले पर्ने बातमा हाम्रो विकट व्यवस्था सम्बन्धी अब के के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कति सुविधा दिएको छ, दारिद्र व्यवस्थापन निम्ति हामीले उत्तम सरकारवालाको के के भूमिका रहेको छ, अनि दारिद्र कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ र विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कति तालिमहरू व्यवस्थापन गरिएको छ।
21: धन्यवाद प्रश्नको लागि। गाउँकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ हलचलको कारणले अघिसुकी मनसनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र माताहत निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ पत्ता पत्ता पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कुलहरूमा गएर पढाउने पनि काम गरेका थियौँ र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ. विपद पूर्व तयारीमा हामीले मनसुन गर्ने विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सनमा नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ. जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्स गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ. अब डेभलप भनौँ अल्लकी भनौँ, हिजो राति चाहिँ तपाईँ ठुलो चाहिँ वर्षाको विपदको कारणले धेरै नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठुलो चाहिँ बाहिर पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन गराएर हामी दिनभरि चाहिँ रात उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ स्थानीय विपद व्यवस्थापन समिति. र भोलि चाहिँ हामी डिडिएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँच बाटो ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डिडिएमसीको बैठक तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभाव दिनलाई राहार चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ. प्रश्नको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद. विपदमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आइएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापनबाट पनि हाम्रा चाहिँ तपाईँको प्रस्ताव प्रस्ताव र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ. त्यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद.
1: नमस्कार, स्कुल कक्षा म गर्छु बाजुको खेलवा नगरपालिका नम्बर 12. मेरो स्कुलको नाम चाहिँ स्कुल जनकलन मध्य विद्यालय खेलवा नगरपालिका. अहिले बाजुको बढी बाढी बहिरो गएको छ. त्यसरी हाम्रा विद्यालयका र धेरै विद्यालयका नागरिकहरूका किताबहरू देखिसकेका छन् र त्यसपछि यो जानकारी देखिनुमा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ हामीलाई विशेष लाग्नु.
21: हस्, धन्यवाद. प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु. विशेष गरेर हामी आज केन्द्रीय धेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौँ. प्रश्नकर्ताको छेवा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यो त्यस्तो खालको घटना घटेको बाटो उपयोग भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन. तथापि ठुलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन्. यो प्रश्न सँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन् स्थानीय तहको सहकार्यमा र सडक विभाजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका बाटाहरू तत्कालहरू खुलाउने विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने बाटाहरू सिर्जना गर्छौँ र स्थानीय आगमनलाई सहज बनाउनेतिर चाहिँ हामी केन्द्रित भन्छौँ. र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो स्कुल गर्ने टिम छ. त्यो टिम पनि त्यस्तो विपद भयो अथवा बाटो अवरोध भयो, विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ. स्थानीय तहको विपद व्यवस्थापन फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ. हाम्रो चाहिँ कुन किसिमको टिम तयार छ, केही समस्या भयो त भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ. बाबु नानीहरूमा म त्यही किसिमको म्यासेज दिन चाहन्छु. यो प्रश्नको लागि हार्दिक धन्यवाद.
19: विपदमा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01-5260-6466 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौला. ताजा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
15: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै पाँच दिनमै 22 जनाको मृत्यु. रेल्पा, बाजुरा र गाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्. पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ. पहिरोको संकेत पुनः विज्ञले आग्रह गरेका छन्. क्षमता भन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5,00,000 रूपियाँसम्म जरिवाना गरिँदै कांग्रेसको पार्टी नेतृत्व अनि आधिकारिकता विभाग अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यानपावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सूचना स्वास्थ्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइराख्ने,
3: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिली

0: मात्र टिभीसँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिन्छु मात्र होइन भटभटेरी कन्डिसन एन्ड ओक्सबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यहीँ जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा हुने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
1: साई भटभटेरी कन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9850582751
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
4: कलेजका विशेषताहरू
5: पर्याप्त सुविधा सहित आफ्नै भवन
4: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
5: पर्याप्त छात्रवृत्ति व्यवस्था
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
6: ए लौ लौ सटाइम पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न सटाइम पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि सट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ जिल्ला प्रशासन कार्यालय चितवन
11: नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
12: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
13: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
12: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
13: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
12: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
13: सम्पर्क नम्बर 9875829997,
2: 9850109997।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
14: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 9550506359 र 9550607359।
15: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
16: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
15: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
16: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 9845009956।
17: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
16: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855052454, 9845520454, इमेल log.logic2@gmail.com।
17: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
18: रेडियो साइन 89.8 MHz।
19: नमस्कार, कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म छु तपाईँको आफ्नै आवाजको साथी विजय। कार्यक्रम हाम्रो आवाज तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यति बेला म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 MHz चोरमारा नवलपुर, सामुदायिक रेडियो जलजला 96.4 MHz लिभाङ रोल्पा, रेडियो साहिनो 89.8 MHz मेगौली चितवन, ग्रेड एफएम ग्रेड कम्बिनेसन 106.4 MHz खैरेनी चितवन, रेडियो काउसोती 102.6 MHz काउसोती, रेडियो जागरण 93.6 MHz बुटवल रूपन्देही। हजुरको रेडियो 102.1 MHz रामेछापबाट यो कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाज केवल तपाईँको लागि तयार पारेको कार्यक्रम हो। यो कार्यक्रममा हामीले विभिन्न व्यक्तित्वहरूसँग रहेर कुराकानी गर्ने गर्दछौ। आज भने मैले कुराकानी गर्ने तर्खर गरिरहेको छु नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिगदेल, उहाँसँग रहेर हामी कुराकानी गर्नेछौ। श्रोता, लागौं कुराकानी गर्नतर्फ। विष्णुजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
20: धन्यवाद, नमस्कार।
19: आराम हुनुहुन्छ?
20: धन्यवाद, नमस्कार हजुरलाई।
19: तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
20: नमस्कार, म चाहिँ विष्णु सिग्देल, नेपाल अपाङ्गता सङ्घ कास्की। मेरो घर चाहिँ पोखरा आठ सिमल चौरमा पर्छ। अहिले मेरो म चाहिँ अपाङ्गता सङ्घ नेपाल अपाङ्गता सङ्घ कास्कीमा काम गर्छु। मेरो अपाङ्गता चाहिँ लडेर यो पछाडिको ढाड भाँचियो, मेरो दण्ड पछाडि घात भएर स्पाइनल कर्ड इन्जुरी भएको व्यक्ति।
19: कतिखेर तपाईँको त्यो समस्या आउनु पुग्यो, के भएर लड्नु भयो, यी यावत विषयमा जानकारी गराउनुहोस् न। यति बेला
20: म 2061 सालमा त्यो छिमेकीलाई टेलिफोन रिपेयर गरिदिन्छु भनेर पोलमा चढेको थिएँ र त्यो पोलबाट इलेक्ट्रिसिटी लिक भयो, हातमा आयो, हातबाट त्यो म चढेको भर्याङमा लागेर त्यो भर्याङबाट खस्न पुगेँ। मेरो मेरुदण्डको T2 T3 फ्र्याक्चर भयो, ठ्याक्क मुटुको पछाडि पर्दो रहेछ, त्यहाँबाट फ्र्याक्चर भयो। त्यसपछि म बिहोस भएर पोखरामा फेवासिटी अनि त्यसपछि गण्डकी हस्पिटल हुँदै काठमाडौँ मोडल हस्पिटलसम्म पुगेर मेरो उपचार भयो।
19: त्यसपछि सुधार आयो कि आएन, उपचार गर्दाखेरि के भयो, कस्तो भयो, उपचारको क्रममा कतिको कठिनाइ भोग्नु पर्यो, त्यो विषयमा पनि जानकारी गराउनुहोस् न। यति बेला
20: 2061 तपाईँको जब म लडिसकेपछि पोखरामा त सम्भव भएन, मेरो त एमआरआई गर्नुपर्ने अवस्था भयो र त्यसपछि एमआरआईको व्यवस्था राम्रो नभएको भएर म काठमाडौँ पुगेँ। काठमाडौँमा पनि मोडल हस्पिटलमा पुगेँ। त्यो मोडल हस्पिटलमा जाँदाखेरि मलाई एमआरआई गर्नुपर्ने भएर त्यो स्पाइनलभित्र पनि कसरी कहाँ भाँच्यो र कुन कुन नसाहरूमा असर परेको छ भनेर एमआरआईबाट हेरेर ट्रिटमेन्ट गर्नुपर्ने भएको भएर म काठमाडौँ पुग्नु पर्यो र काठमाडौँमा जे उपचार पोखरामा सम्भव नभएर काठमाडौँमै पुग्नु परेर अब त्यहाँ चाहिँ उपचार अलिकति राम्रै भयो भनौँ।
19: तपाईँ यति बेला तपाईँ आफ्नै स्पाइनल इन्जुरी पनि तपाईँकोमा भयो र स्पाइनल इन्जुरीको बारेमा जानकारी गराउनुहोस् यति बेला, यो कस्तो कस्तो खालको हुन्छ स्पाइनल इन्जुरी, यसको विषयमा विस्तृत रूपमा जानकारी गराउनुहोस् न यति बेला।
20: मैले मेरो भोगाइमा र मैले जति पनि अपाङ्गता क्षेत्रमा काम गर्छु, अब तपाईँको मैले तीन भागमा चाहिँ यो स्पाइनल इन्जुरीलाई हेर्ने गरेको छु। एउटा तपाईँको नेक भन्छ, यो घाँटीतिरको भाग, यो सी लेभल सी जस्तो पर्छ, त्यो सी लेभल भनेको त माथिल्लो भाग जो टाउको भन्दा तलको भाग हो, त्यो टाउको भन्दा तलको भाग त्यो त्यसमा असर पर्यो भने तपाईँको हात र खुट्टामा असर पर्ने, हात र खुट्टाहरू नचल्ने, हात पनि नचल्ने हुँदो रहेछ। त्योभन्दा क्रमशः अलिकति तल हुँदै गयो भने तपाईँको ढाडहरू, ढाडभन्दा तलको भाग अनि अलिकति तल पिएपछि तलको तलको भागहरूले काम नगर्ने, हातहरूले काम गर्ने र तलको भागहरूले काम नगर्ने, त्यस्तै हुँदो रहेछ। अब यो समस्या नै भन्नुपर्दा त एकदम जटिल नै अपाङ्गता क्षेत्रमा र अपाङ्गताको लागि एकदम जटिल नै समस्या रहेछ। जब तपाईँको माथिल्लो भागमा भाँचियो भने चाहिँ तपाईँको हातहरू पनि नचल्ने होइन, अब तपाईँको खुट्टाहरू पनि नचल्ने, अनि त्यो जहाँ भाँचियो त्योभन्दा तलको भागले कामै नगर्ने भन्ने हुँदो रहेछ। र तपाईँको तल तलको भाँचिएपछि, अलिक तलपट्टि गएर भाँचिएपछि हातहरू चल्ने र खुट्टाहरू नचल्ने भन्ने हुँदो रहेछ। अब यसमा पनि दुई अलिकति तपाईँ कम्प्लिट र इन्कम्प्लिट भन्ने पनि हुँदो रहेछ। तपाईँको कम्प्लिटली स्पाइनल कर्ड इन्जुरी भएको भने टोटल्ली चल्दै नचल्ने, उहाँको त्यो सेन्सेसनलेस र चल्दै पनि नचल्ने हुँदो रहेछ। इन्कम्प्लिटली भयो भने केही मात्रामा चल्ने तर पावरहरू लेस हुने, र चल्न चाहिँ चल्ने तर पावरहरू कम हुँदै जाने।
19: त्यो कस्तो प्रकारको स्पाइनल इन्जुरी भयो भने दिसा पिसाब गएको पनि थाहा हुँदैन, हामीलाई धेरै अप्ठ्यारो हुन्छ भन्नुहुन्छ, कस्तो प्रकारको स्पाइनल इन्जुरी भयो भने त्यस्तो समस्या हुन्छ?
20: अब तपाईँको कुनै दुर्घटनाबाट होस् अथवा जन्मजात होस्, तर स्पाइनलमा समस्या आइसकेपछि तपाईँको टोटल्ली कम्प्लिटली चाहिँ स्पाइनल इन्जुरी भयो, कम्प्लिटली नसाहरूले काम गरेर छोड्यो, सेन्स आउने नसाहरूले काम गर्न छोड्यो भने त्यो चाहिँ कम्प्लिटली हुँदो रहेछ। तपाईँको जति पनि तलबाट तपाईँको इन्फर्मेसन हाम्रो टाउकोमा पुर्याउँछ, त्यो नसाहरू जुन चाहिँ बिचमा ब्लक हुन्छ हेर्नुहोस् होइन, अब त स्पाइनलको भित्रबाट आउने नसाहरू बिचमा ब्लक भइसकेपछि तलबाट उसले इन्फर्मेसन पठाउन छोड्छ। अब दिशा आयो भन्ने त सेन्सेसन हराउँदै जाने, पिसाब आयो भन्ने सेन्सेसन हराउँदै जाने, कतै घाउचोट लायो भने पनि त्यो ठाउँमा चाहिँ थाहा नहुने, होइन, अब त्यो चाहिँ कम्प्लिटली भयो, इन्कम्प्लिटमा चाहिँ तपाईँको सेन्स आए पनि उसले रोक्न नसक्ने होइन, इन्कम्प्लिटमा चाहिँ अब सेन्स हुन्छ आफूलाई पिसाब आएको भन्ने थाहा हुन्छ, अनि तपाईँको पिसाब आएको अनि एकछिनपछि पिसाब फेर्न जान्छु भन्यो भने उसले चाहिँ त्यो रोक्नै नसक्ने चाहिँ पिसाब फेर्नुपर्ने अवस्था, दिशा आएको पनि आफूलाई चाहिँ थाहा चाहिँ हुनु भयो तर त्यो दिशा चाहिँ त्यहीँबाट अटोमेटिकली जाने अब त्यो टोयलेटसम्म पनि नसक्ने यसको लागि चाहिँ एकदम गाह्रो चाहिँ तपाईँको अब गाह्रो अवस्था चाहिँ अहिले एकदम गाह्रो मैले देखिरहेको छु तपाईँको अब यो कम्प्लिटली स्पाइनल इन्जुरी भएको होला हेर्नुहोस् अब यो पिसाब फेर्न जानु पर्यो होइन अब ह्विलचेयर युजर हुनुहुन्छ प्रायः साथीहरू ह्विलचेयरमा जाँदाखेरि अब त्यो संरचनाहरू नहुने है अब त्यो संरचना हुँदाखेरि टोयलेटहरू त्यस्तो नहुने अब त्यसलाई चाहिँ अब कमसेकम त्यो अपाङ्गता मैत्री भयो भने अझ सहज हुन्थ्यो अब यो चाहिँ अब कम्प्लिटली स्पाइनल हुने साथीहरूले चाहिँ अब तपाईँको जेली युज गर्नुहुन्छ जेलीले सिआइसी गरेर तपाईँको त्यो विभिन्न थरीको क्याथरेटरहरू हुन्छ होइन 12, 15, 16, 18 भन्ने अब त्यो क्याथरेटरहरू युज गरेर जेलीहरू युज गरेर उहाँले चाहिँ आफ्नो पिसाब थैलीमा पिसाब भरिसकेपछि तपाईँको चाहिँ त्यो जेली र क्याथरेटरहरू प्रयोग गरेर त्यो निकाल्ने एउटा विधि हुन्छ भने अर्को चाहिँ त्यो तपाईँको पिसाब थैलीमै तपाईँको क्याथरेटर त्यहीँ हालेर तपाईँको त्यो 12-15 दिन हप्ता दिनसम्म त्यहीँ राखेर अटोमेटिकली त्यो पिसाब आइराख्ने त्यसरी चाहिँ पिसाब फेर्नुहुन्छ भने तपाईँको लङ टोयलेटको लागि चाहिँ अब दबाईहरू खानुपर्ने 2-4 दिनमा मात्र दिशाहरू आउने त्यस्तो हुन्छ कम्प्लिटको लागि अब इन्कम्प्लिटको लागि चाहिँ त्यही हो बाथरुममा गएर चाहिँ घन्टै बस्नुपर्ने अब आफ्नै तरिकाबाट अब त्यो अब के युज गरेर सामानहरू युज गरेर चाहिँ दिशा निकाल्नु पर्ने त्यस्तो किसिमको चाहिँ अलिकति अप्ठ्यारो एकदमै अप्ठ्यारो हुन्छ।
0: स्पाइनल इन्जुरीको विषयमा पनि तपाईँले जानकारी गराउनु भयो, यस्तो अपाङ्गता भएका व्यक्तिहरूको लागि त सहायक सामग्रीको आवश्यकता पर्छ, यस्ता सामग्रीहरू उहाँहरूले किन्नै पर्छ कि अथवा चाहिँ नेपाल सरकारका विभिन्न तहहरू छन् ती तहहरूबाट निशुल्क उपलब्ध हुन्छ, के छ अवस्था?
20: यसको लागि हामीले धेरै कोसिसहरू गरिरहेछौँ, कमसेकम यी सामानहरू जुन चाहिँ स्पाइनल इन्जुरी भएका व्यक्तिहरूलाई आवश्यक पर्छ जस्तै ह्विल चेयर तपाईँको चाहिँ अब म्याट्रेसहरू एयर म्याट्रेसहरू एयर कुसनहरू होइन अब दिशा पिसाबका लागि विभिन्न किसिमका दबाईहरू अनि तपाईँको चाहिँ अघि नै मैले भने जेलीहरू अब डाइपरहरू अब अलिकति घरबाट निक्लिन साथ हामीलाई डाइपर युज गर्नुपर्ने हुन्छ अब त्यो दिशा पिसाबको लागि डाइपरहरू अनि त्यो क्याथरेटर कन्डम क्याथरेटरहरू अब त्यो विभिन्न किसिमका फुलिन क्याथरेटर यी विभिन्न किसिमका सामानहरू छन् हामीले चाहिँ वकालत गर्दा सरकारलाई विभिन्न निकायलाई यस्ता सामानहरू हामीलाई चाहिँ निशुल्क सरकारले दिनुपर्छ दिनुहोस् भन्ने वकालत गरिरहेछौँ र धन्यवाद दिन चाहन्छु सरकारलाई पनि सरकारले पनि जे भयो भने यो स्पाइनल इन्जुरी भएका व्यक्तिलाई थोरैभन्दा थोरै पनि तपाईँको महिनाको 5,000 दिने हिसाबले र यस्तै किसिमका सामान पुग्न त पुग्दैन धेरै साथीहरूलाई गाह्रै छ त्यो छेउ पनि पुग्दैन तै पनि एउटा चाहिँ सम्बोधन गरिरहेको अवस्था छ र कतिपय साथीहरूले त्यहीबाट त्यही तपाईँको मासिक उपचार खर्च स्वास्थ्य उपचार खर्चबाट यस्ता किसिमका सामानहरू किनिराख्नु भएको छ र हामीले हाम्रो स्थानीय तहलाई जुन स्थानीय तह प्रदेश सरकार अब जहाँ पनि हामी पुग्छौँ र त्यो ठाउँमा हामीले भन्ने गर्छौँ हाम्रो लागि यस्ता सामानहरू एकदम अपरिहार्य छन् आवश्यकताको सामानहरू हुन् स्पाइनल इन्जुरी भएका व्यक्तिहरूलाई एकदम आवश्यक छ यस्तो सामानहरूलाई तपाईँले निशुल्क दिनुपर्छ स्वास्थ्य बिमामा राख्नुपर्छ अथवा तपाईँको कार्यक्रममा यी सामानहरूलाई चाहिँ सहायक सामग्रीको रूपमा भए पनि दिनुपर्छ भन्ने चाहिँ वकालत गरिरहेछौँ सुन्ने कतिपय ठाउँमा सुन्ने काम पनि भइरहेको छ र कतिपय ठाउँमा
0: यस्तो कार्यक्रमहरूको आयोजना गर्दा पनि स्पाइनल इन्जुरीको लागि त्यति धेरै वास्ता नगरिकन उहाँहरूलाई ख्याल नगरेर कार्यक्रमहरू राख्दाखेरि माथिल्लो तलामा राख्ने अस्ति भर्खरै शिक्षा मन्त्रालयको कार्यक्रम थियो महासंघले आयोजना गरेको महासंघले आफ्नो कार्यक्रम भन्ने कुराहरू आफ्नो यो शिक्षाको विषयमा कुराकानी गर्ने क्रममा पनि त्यो छलफलको कार्यक्रम पनि 4 तलामाथि राखिएको अवस्था छ अब यसरी जुन स्पाइनल इन्जुरी भएका व्यक्तिहरूको लागि त यो माथिल्लो तलामा राख्नु भनेको असम्भव कुरो हो यसको लागि तपाईँहरूको पहल राष्ट्रिय अपाङ्ग महासंघको पहल नपुगेर हो कि अथवा उहाँहरूले त्यो थाहा हुँदा हुँदा पनि व्यवस्था गरेर माथिल्लो तलामा कार्यक्रम राखिदिनु भएको तपाईँको विचारमा के लाग्छ
20: धन्यवाद तपाईँलाई एकदम राम्रो क्वेसन गर्नुभयो मैले विगतमा योभन्दा 3 वर्ष अगाडि पनि म राष्ट्रिय अपाङ्ग महासङ्घको सङ्घीय सदस्यको रूपमा पनि मैले काम गर्ने अवसर पाएँ र त्यति बेला पनि मलाई के लाग्थ्यो भने कमसेकम त्यहाँ गएर आफ्नो मुद्दा उठाइराख्दा स्पाइनल इन्जुरी भएका व्यक्तिहरूका कुराहरू र ह्विलचेयर युजर साथीहरूका कुराहरू उठाइराख्दा कमसेकम राज्यले अब सरकारले त हाम्रो कुराहरू सुनेन अब संरचनाहरूमा ध्यान दिएन तर हामी आफैमा पनि यस्तो किसिमको कामहरू त गर्नु हुँदैन यो बारेमा विचार गर्नुपर्छ भन्ने कुराहरू हो र अर्को कुरा हामी जति पनि नेतृत्व गर्छौँ नेतृत्व ठाउँमा पुग्छौँ होइन हामी त भन्ने हो झकझगाउने हो र जुन हामी नेतृत्व गर्ने व्यक्तिहरूमै कस्तो हुन्छ भने सक्ने मान्छेहरू मात्रै त्यो नेतृत्वमा पुगिरहेको अवस्था हुन्छ र जुन नसक्ने व्यक्तिहरू हुनुहुन्छ जब अहिले हामीले कुरा गरिरहेछौँ जुन विशेष गरेर स्पाइनल इन्जुरी हेड इन्जुरी भएका व्यक्तिहरूको बारेमा हामीले कुरा गरिरहेछौँ यस्तो व्यक्तिहरू जुन चाहिँ त्यो नेतृत्व पङ्क्तिमा आउन नसक्नु नआउनु होइन उहाँहरूको इच्छा नहुनु र अर्को कुरो उहाँहरूमा अलिकति होइन म बाहिर जाँदाखेरि मलाई गाह्रो हुन्छ कि भन्ने स्थितिले गर्दाखेरि नै अलिकति यो उहाँहरूको अधिकारमा चाहिँ अलिकति कमी भएको हो इभन अब हामी महासङ्घकै कुरा गर्दा पनि त्यो नेतृत्वमा अलिकति हुचे युद्ध साथीहरूको बढी चाहिँ बाहुल्यता हुने र त्यहाँ चाहिँ बढी मात्रामा जान सक्ने र त्यो नेतृत्वले पनि होइन हामीले त यस्तो किसिमको कार्यक्रमको लागि हामी यहीँ नै यस्तो किसिमको ठाउँमा गर्नुपर्छ अपाङ्गता मैत्री ठाउँमा गर्नुपर्छ ह्विलचेयर फ्रेन्डली ठाउँमा गर्नुपर्छ भनेर उहाँले सोचेर त्यो ठाउँमा भएन भने हामी कार्यक्रमै गर्न सक्दैनौँ र हामीले यो चाहिँ स्वीकार्य छैन भनेर भन्ने किसिमको अलिकति नेतृत्वले पनि त्यस्तो किसिमको भूमिका खेलिदिनुपर्छ भन्ने लाग्छ किनभने हामी हाम्रो अधिकारको लागि त्यो ठाउँमा बसेर काम गरिराख्दाखेरि कमसेकम होइन यो साथीहरूको लागि हामी नेतृत्व गर्न आएको हो र यो साथीहरूले पार्टिसिपेट हुन पाउनु भएन भागै लिन पाउनु भएन भने त्यो अर्थहीन छ भन्ने कुराहरू चाहिँ उहाँले बुझेर त्यस्तो किसिमको काम चाहिँ गर्नुपर्छ भन्ने लाग्छ है म
0: स्पाइनल इन्जुरी भएका व्यक्तिहरू बिचमा पनि मेल छैन उहाँहरूको मुद्दा माथि पुग्न नसक्नुको कारण भनेको उहाँहरू विभाजित हुनुहुन्छ उहाँहरूले एकुणा दल समाउनुहुन्छ आफ्नै दलका कुराहरू मात्रै गर्नुहुन्छ उहाँहरूको आफ्नो मुद्दामा खासै वास्तै गर्नुहुन्न भन्ने आरोप तपाईँहरू माथि छ तपाईँ के भन्नुहुन्छ
20: तपाईँले एकदम राम्रो क्वेसन गर्नुभयो है अब मैले मेरो विचारमा यो अपाङ्ग क्षेत्रमा लामो समय काम गरेको अवस्थामा मलाई के लाग्छ भने त्यो एउटा सादा अवधारणा लिएर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा हो अब भनौँ न अपाङ्गता भएको व्यक्तिलाई यो छ आवश्यकता यस्तो छ भन्ने किसिमले एउटा सादा अवधारणा लिएर जानुपर्छ र सरकार जसको छ तिनै साथीहरूलाई दिए भइहाल्यो त अब जुन सरकारले अपाङ्गता भएका व्यक्तिहरूको सुन्छ जुन सरकारले विभेद गर्दैन त्यही साथीहरूले गर्दा हुन्छ अब जुन साथीहरूको कुरा सुन्छन् जुन साथीहरूले बुझ्छन् त्यो पहुँच्छ त्यही साथीहरूलाई अगाडि बढाइदियो हुन्छ त अब मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ अब जुन साथीहरूको कुरा सुनिन्छ त्यही साथीहरूलाई अगाडि बढाउने आफू ब्याग बस्ने भोलि आफ्नो पाला आउँदाखेरि हाम्रो कुरा सुन्छन् भने त्यही साथीहरूलाई अगाडि बढाउने र यो किसिमका चाहिँ समस्याहरू छन् साथी मिलेर समाधान गरौँ भन्यो भने त्यसमा कुनै नराम्रो छ जस्तो मलाई लाग्दैन र हामी चाहिँ जोसुकै भए तापनि जुनसुकै वर्ग भए तापनि अब म आफै स्वयं स्थानल भएको भएर अलिकति आफ्नो वर्गलाई त मैले हेरि नै भएँ र अरू पनि त्यस्तो छ भने हामीबाट चाहिँ विभेदकारी त्यस्तो कुनै किसिमको काम हुँदैन भन्ने चाहिँ लाग्छ
0: हामी कार्यक्रम निकै अन्त्यतिर छौँ अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ
20: सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद त्यति टाढाबाट पनि यो स्पाइनल इन्जुरी यो मेरुदण्ड पक्षघातको बारेमा यहाँले हामीसँगका समस्याको बारेमा धेरै कुराहरू जानकारी लिनुभयो र जानकारी दिनुहुँदैछ त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ हामी यहाँलाई के सहयोग गर्न सक्छौँ अपाङ्गता भएका व्यक्तिहरूलाई हामी नेपाल अपाङ्गता सङ्घ कास्की
0: तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ
20: सर्वप्रथम हजुरलाई धेरै धेरै धन्यवाद त्यति टाढाबाट पनि यो स्पाइनल इन्जुरी यो मेरुदण्ड पक्षघातको बारेमा यहाँले हामीसँगका

0: र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम हाम्रो आवाजको नयाँ सेगमेन्ट तपाईँको प्रश्न हाम्रो जवाफमा हामी तपाईँको प्रश्नको जवाफ लिएर आइसकेका छौँ। यति बेला भने हामीसँग आशुतोष चौधरी हुनुहुन्छ, उहाँसँग हामीले श्रोताले राखेको जिज्ञासा माथि जवाफ लिएर आइसकेका छौँ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ आशुतोष चौधरी, उहाँको आवाजबाट हामीले तपाईँले सोध्नुभएको प्रश्नको जवाब लिने कोसिस गरिरहेका छौँ। यति बेला भने म प्रश्न राख्न चाहन्छु। मिनबहादुर विश्वकर्माले सोध्नुहुन्छ, किप्याड मोबाइल अहिले बोल्ने खालको किप्याड मोबाइल पाइन्छ कि पाइँदैन भनेर सोध्नु भएको छ।
1: किप्याड फोनमा चाहिँ अहिले टकिङ सिस्टम भएको चाहिँ दुई खालको पाउँछ होइन, एउटा चाहिँ आइटेलको मात्रै दिएको छु टकिङ किप्याड भएको चाहिँ, त्यो चाहिँ अहिले पनि पाउँछ होइन, त्यो किन्नु भयो भने चाहिँ त्यो बजारमा खोज्नुपर्छ, आफूले एकदमै रिसर्च पनि गर्नुपर्छ, त्यहाँ पसलमा गएर सोध्नुपर्छ। एकदमै कम मात्रामा चाहिँ यो चाहिँ बजारमा चाहिँ आउने रहेछ। त्यो ठुल्ठुलो खालको सोरुम वा पसलहरू छ भने त्यसमा चाहिँ स्टकमा पनि राखेको हुन्छ एउटा दुइटा चाहिँ, तर सानो खालको छ भने त्यो चाहिँ अब अर्डरहरू चाहिँ मगाउनु पर्छ, अर्डर गरेपछि त्यो आउँछ। तिनवटा मोडल छ, यो मैले चाहिँ रिसर्च गर्दाखेरि चाहिँ तिनवटा मोडल चाहिँ मैले पाएको थिएँ। किङ भोइस भएको आइटेलको मोबाइलमा चाहिँ यो फुल्ली यो टकिङ भएको किप्याडमा चाहिँ, अनि अरू चाहिँ बाँकी त्यो किप्याड मात्रै बोलिदिने अनि म्यासेजहरू चाहिँ नपढिदिने हुन्छ, नम्बरहरू चाहिँ नपढिदिने, जुन यो हामीले त्यो नम्बरहरू डायल गर्छौँ त्यस त्यो चाहिँ रिड गरिदिने हुन्छ, अरू बाँकी चाहिँ रिड नगर्ने। र तिनवटा मोडल मात्रै रहेको छ फुल्ली एकदमै सबै ठाउँमा चाहिँ बोलिदिने भनेको।
0: पुरन लामाले सोध्नु भएको छ, दृष्टिबिन भएका व्यक्तिहरूको लागि कुन ब्रान्डको मोबाइल एक्सेसिबिलिटीको दृष्टिकोणले राम्रो हुन्छ भनेर सोध्नु भएको छ।
1: एक्सेसिबिलिटीको हिसाबले हेर्ने भने चाहिँ अहिले लगभग प्रायः जसो फोनहरू चाहिँ एक्सेसिबल नै आउँछ। पहिला चाहिँ के थियो भने चाहिँ त्यो चार पाँच वर्ष अगाडि चाहिँ प्रायः जसो चाहिँ स्यामसुङको फोनमा चाहिँ हाम्रो लागि स्यामसुङको फोन चाहिँ हाम्रो लागि सुरुदेखि नै एक्सेसिबल छ, अहिले पनि एक्सेसिबल नै छ। तर अहिलेको समयमा हेर्ने हो भने चाहिँ आजभोलि 2026 चाहिँ लन्च हुने जति पनि फोनहरू लन्च गरिरहेको छन् त्यो चाहिँ एक्सेसिबल नै छन् लगभग प्रायः जसो फोनहरू। त्यो कुरा गर्नुभन्दा चाहिँ जस्तै रेडमी भइहाल्यो, अनि त्यसपछि पोको भइहाल्यो, भिभो भइहाल्यो। यो भिभो फोन चाहिँ पहिला एक्सेसिबल थिएन हाम्रो लागि, तर अहिले यो फोन पनि एक्सेसिबल भएर आउन लागेको छ। कम्पनीले पनि त्यो के भन्छ टक ब्याग त्यहीँबाट दिने रहेछ होइन, बाई डिफल्ट आउने रहेछ। यो हाम्रो लागि पनि एक्सेसिबल भइसकेको छ अहिले। गुगलको गुगल पिक्सल भइहाल्यो, त्यसपछि लाभा भइहाल्यो इन्डियन ब्रान्ड, अनि त्यसपछि मोटोरोला भइहाल्यो। यो थुप्रै फोनहरू छन् अहिले प्लान्डहरू अहिले चाहिँ जुन चलाइरहेको छन् त्यो चाहिँ मैले नाम यहाँनिर चाहिँ भन्ने मेन्सन गरेँ पनि होइन, यो चाहिँ अहिले ब्लान्डहरू चाहिँ चलाइरहेको छन्। र एक्सेसिबिलिटीको कुरामा चाहिँ यो राम्रो छन्, यो सबै फोनहरू अहिले जुन मैले भने यहाँ नाम मैले लिएको छु त्यो चाहिँ सबै फोनहरू राम्रो नै छन्। अहिलेको एक्सेसिबिलिटीमा चाहिँ त्यस्तो समस्या चाहिँ छैन।
0: प्रवीण कुमारले प्रश्न सोध्नुहुन्छ, अहिले इन्डियामा धेरै प्रविधिहरू आएको छ, त्यो मध्ये अहिले दृष्टि एआई पनि आएको छ, यो दृष्टिबिनको लागि कतिको उपयोगी छ भनेर सोध्नु भएको छ।
1: यो राम्रो लाग्यो मलाई पनि होइन, अनि त्यसपछि यो दृष्टि एआई र स्मार्ट ग्लासेस छन् अहिले हाम्रो लागि चाहिँ, अब यो मेटा एआई भइहाल्यो, त्यसपछि एप्पलको छ एप्पल भिजन, त्यसपछि अब अपकमिङ रहेको स्यामसुङले पनि अब हाम्रो लागि चाहिँ अब स्यामसुङ अब स्मार्ट ग्लास कस्तो ल्याउँछ त्यो चाहिँ अब हेर्नुपर्छ होइन। र दृष्टि एआई चाहिँ त्यो मैले भिडियोमा हेरेको थिएँ, त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, यो चाहिँ प्रयोग गर्न सक्नुहुन्छ, त्यस्तो समस्या चाहिँ हुँदैन। अब प्रविधि जहाँ प्रविधि आउँछ त्यहाँ चाहिँ केही डिफिकल्टी चाहिँ आउँछ, नआउने होइन, प्रविधि हो होइन, कहिलेकाहीँ इस्युहरू आउँछ, त्यो चाहिँ आफूले टकल गर्न चाहिँ त्यो मतलब कि कम्प्लिट चाहिँ गर्न सक्नुपर्छ।
0: यो दृष्टि आई किन्न राम्रो हुन्छ कि दृष्टि स्मार्ट ग्लास किन्न राम्रो हुन्छ?
1: यिनीहरूमा चाहिँ छुट्टा छुट्टै चाहिँ हुन्छ। स्मार्ट ग्लासेस चाहिँ हामीले अब त्यो चाहिँ के हुन्छ भने चाहिँ हामीले स्मार्ट ग्लासेस यो युज गर्ने चाहिँ अब के छ भनेपछि यो दृष्टि एआई यो चाहिँ एउटा स्टिक होइन सर होइन, यो चाहिँ स्टिक छ, त्यो चाहिँ हातमा चाहिँ हामीले त्यो गरेर लिएर हिँड्नुपर्छ। स्मार्ट ग्लास चाहिँ अब त्यो ग्लास हो युज

0: कतिपय त्यो चाहिँ डिफिकल्टी चाहिँ हुन्छ। अब के भन्छ भनेपछि त्यो चाहिँ अब हामीले चाहिँ त्यसलाई कसरी त्यो फिट गरेको छ त्यसमा पनि हुन्छ, र बाँकी त्यसको युज चाहिँ कतिको चाहिँ एक्सेबल वे चाहिँ बनाएको छ। हुन त एक्सेबल वे नै हुन्छ सबै कुरा, त्यो चाहिँ अब हाम्रो लागि छ भने चाहिँ त्यो चाहिँ हाम्रै लागि बनाएको छ भने त्यसको एक्सेबल नै हुन्छ, त्यो चाहिँ अनएक्सेबल चाहिँ हुँदैन। यो स्मार्ट क्लासेस भन्दा चाहिँ दृष्टि एआई जुन यो स्टिक छ त्यो चाहिँ लिँदा चाहिँ उचित हुन्छ। स्मार्ट क्लासेस भन्दा चाहिँ म प्रोफर चाहिँ स्टिक नै गर्छु।
1: लक्ष्मी शर्माले प्रश्न सोध्नु भएको छ, अहिले ब्रेल लिपिको साटोमा अहिले धेरै प्रविधिहरू आएको छ, जसमध्ये अहिले ब्रेल लिपिकै काम गर्नको लागि विभिन्न डिभाइसहरू जस्तै ती अरबिक रिडर कुन चाहिँ मोडल किन्दा राम्रो हुन्छ भनेर प्रश्न सोध्नु भएको छ।
0: अब यो चाहिँ सर अब युसेज अब युजरमा पनि यसमा भर पर्छ होइन। अहिले दुईवटा मोडल छ, फेरि अर्बिट चाहिँ एउटा चाहिँ अर्बिट 20+ रहेको छ, अनि त्यसपछि अर्बिट 40 रहेको छ। अर्बिट 20 चाहिँ के छ भनेपछि हामीले थोरै मतलब त्यो किताबहरू पढ्न मिल्छ होइन, त्यसमा चाहिँ फिचरहरू पनि कम रहेको छ। अर्बिट रिडर 20 यसमा फिचरको कुरा गर्नुपर्दा चाहिँ अलार्म क्यालेन्डर त्यसपछि क्यालकुलेटर पनि दिएको हुन्छ, र नोट थोर थोरै चाहिँ बनाउन मिल्छ, बेसिक हुन्छ। अनि त्यसपछि यसमा विशेष के बनाउँछ भने यसलाई भनेपछि यो चाहिँ कम्फर्टेबल छ, जताततै मतलब कि बाहिरतिर जानुहुन्छ भने चाहिँ यो चाहिँ लिएर जान मिल्छ होइन। अनि त्यसपछि अर्बिट रिडर 40 यो चाहिँ अलिक एडभान्स छ, यो अहिलेको हिसाबले हेर्ने हो भने चाहिँ यो चाहिँ अलिक म चाहिँ राम्रो मान्छु, किनकि यसलाई चाहिँ विशेष मतलब कि मोबाइल अनि त्यसपछि कम्प्युटरमा चाहिँ ल्यापटपमा कनेक्ट गरेर चलाउन मिल्छ यसलाई। बाँकी अन्य फिचरहरू चाहिँ सेम नै छ, र ठुल्ठुलो किताबहरू पढ्नु छ या धेरै पेज भएको त्यो किताबहरू पढ्नु छ, विद्यार्थी हुनुहुन्छ डेली लाइफमा चाहिँ नोटहरू बनाउनु पर्नेछ भने चाहिँ यो चाहिँ अब विद्यार्थी हुनुहुन्छ र प्रोफेसनल बिजनेस मतलब कि बिजनेस काम गर्नुहुन्छ भने चाहिँ म चाहिँ यो अर्बिट रिडर 40।
1: तपाईँको प्रश्न हाम्रो जवाफमा यति बेला भने हामीसँग प्रश्न सोध्नु भएको छ मिनबहादुर विश्वकर्माले, उहाँको प्रश्नमाथि र सरिता पौडेलले पनि प्रश्न सोध्नु भएको छ, उहाँहरूको प्रश्नमाथि जवाफ दिँदै हुनुहुन्छ नेपाल नेत्रहीन संघ गण्डकी प्रदेशको अध्यक्ष कुमार पुलले। लागू कुमार पुलले दिनुभएको यो जवाफ सुन्न।
2: धन्यवाद प्रश्नकर्ता दुवैजनालाई, विशेष गरी हाम्रो विश्वकर्माजीले साधारण सभा नवलपुर नेत्रहीन संघको विषयमा राख्नुभएको प्रश्नमा के छ भन्दा हरेक संस्थाहरूको जीवन भनेको त्यो संस्थामा रहने साथीहरूको क्रियाशीलता अनि त्यहाँ बस्ने नेतृत्वमा बस्ने सबै साथीहरूको त्यसमा चाहिँ सजगतामा रहन्छ, र वार्षिक साधारण सभा गर्नु अधिवेशनहरू गर्नु सबै कुरा हाम्रो त्यो संस्थाको दायित्वभित्र पर्ने कुरा भएको हुनाले यसमा हामी सचेत छौं, र त्यो संस्थालाई पनि सम्बन्धित शाखालाई पनि हामी सचेत गराउनेछौं। विभिन्न शाखाहरूले गर्न नसक्दा केन्द्रको सहयोगमा गर्ने गरिएको छ, त्यसतर्फ हाम्रो त्यो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं, र आवश्यक पर्दा तपाईँले प्रश्न राख्न सक्नुहुन्छ। अर्को हाम्रो सरिताजीको प्रश्नमा अब नेपाल नेतानी संघले गरेका विभिन्न क्रियाकलापहरू तपाईँको लागि पढ्नको लागि छात्रवृत्तिको व्यवस्था हो, विभिन्न व्यवसाय सञ्चालनको बिउ पुँजी वितरण, महिलाहरूको लागि छात्रवृत्तिको साथमा तपाईँको आवासीय छात्रावास पनि सञ्चालन गरेको छ, त्यहाँनिर पनि हाम्रो संयुक्त बसाइहरू हुने गरेका छन्, र कास्की नेत्रहीन संघको भवनमै विभिन्न व्यवसाय गर्ने बजारमा जाने र यहाँ आएर बस्नका निम्ति पनि केही साथीहरूले व्यवस्था गर्नु भएको छ, र अन्य हाम्रो पुरुष छात्रहरूको लागि पनि छात्रावास बनाउने क्रममा केन्द्रमा प्रयास भइरहेको छ, र तपाईँले कस्तो खालको बसाई गर्न खोज्नुभएको हो त्यसको निम्ति तपाईँको अझै प्रश्न पार्नुभयो भने जिज्ञासा, र तपाईँले पाउने सुविधामा हाम्रो त्यसमा पक्कै पनि हाम्रो ध्यान जानेछ भन्ने कुरा राख्दै प्रश्नकर्ता दुवैजनालाई धेरै धेरै धन्यवाद छ।
1: भर्खरै तपाईँले सुन्नुभयो हाम्रो आवाजको दोस्रो चरण अन्तर्गत तपाईँको प्रश्न हाम्रो जवाब, यसमा जवाब दिँदै हुनुहुन्थ्यो आशुतोष चौधरी र नेपाल नेत्रहीन संघको अध्यक्ष कुमार, तपाईँ पनि यस्तै प्रश्न सोध्न चाहनुहुन्छ, तपाईँको मनमा जिज्ञासा लागिरहेको छ, जिज्ञासा लागेको छ भने हामीलाई तपाईँले सिधै सोध्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ 9861385 87 र सँगसँगै तपाईँले इमेल पनि गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो आवाज gmail.com तपाईँले हामीलाई इमेल गर्न सक्नुहुनेछ। सँगसँगै तपाईँले वाट्स एपमा पनि हामीलाई म्यासेज गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले 9151462570 म्यासेज गर्न सक्नुहुनेछ। भर्खरै तपाईँले सुन्नुभयो अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 9861483587। यतिन्जेल सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै, समयमा छुट्टिनु भनेको बाध्यता र व्यवस्था होइन, अनुशासन हो। यही अनुशासन पालना गर्न आगामी साता तपाईँलाई भेट्न म आउने नै छु। त्यतिन्जेलसम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। अवस्थ नमो।
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: समय सूचक अहिले रातिको 9 बज्यो 9 PM
1: तपाईँ अहिले

0: तपाईँ हाम्रो अटुट साइनो।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइ राख्ने:
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसुख।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: चटाइङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चटाइङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: रेडियो साइन 89.8 मेगाहर्ज

0: 26 अगस्त 10 तारीख नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: राजनीतिक सुरक्षाका लागि हिन्दू राष्ट्रतर्फ ढल्किँदै दोवा, एमालेभित्र सक्यो नेतृत्व हस्तान्तरणको बहस।

0: पशुपालन गर्नेहरूको संख्या बढ़ेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरीबी निवारणका लागि दूध उत्पादन परियोजना शुरू गरेर सो मार्फत किसानहरूलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो। यसबाट पालिकामा दूध उत्पादन वृद्धि भएको छ भने किसानको आमदानी समेत बढ़ेको छ। पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन्।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा

0: तपाईँको मोबाइल ब्याङ्कमा खाता छ कि छैन त?
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैन कमजोर भइन्छ र? बजारमा जति पनि ताजातिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्व प्रधानमन्त्री स्वर्गबहादुर देउवापक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनीतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने परम्परागत मतदातासँग आफ्नो सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ देउवापक्षले हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको अनुमान नेताहरूले गरेका छन्। यति बेला कांग्रेस मूलधारबाट अलग रहेकाले गगन थापा पछिभन्दा फरक राजनीतिक पहिचान बनाउने प्रयास समेत रहेको कतिपय नेताहरूको भनाइ छ। कांग्रेसभित्र हिन्दू राष्ट्रको माग राजनीतिक बहसको विषय बन्दै आएको छ। फागुन 2080 गोदावरीमा भएको महासमिति बैठकमा नै हिन्दू धर्मको लाइन लिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान समेत चलाइएको थियो। तर त्यति बेला यो धारणालाई औपचारिक रूपमा स्वामित्वमा लिएको थिएन। विशेष महाधिवेशनमा सभापतिबाट बहिर्गमन भएका देउवाले 7 महिनापछि हिन्दू धर्मको लाइनलाई पार्टीको औपचारिक नीति बनाउनु पर्ने मत अघि सारेका छन्। जेएनजी विद्रोहका बेला आक्रमणबाट घाइते भएका देउवा 13 फागुनमा सिंगापुर गएका थिए। 5.5 महिनापछि विदेशबाट फर्केका देउवाले हिन्दू धर्मको लाइन बोक्नुका पछाडि कुनै लामो राजनीतिक उद्देश्य, सैद्धान्तिक सोच र विचारभन्दा पनि भारतको प्रभाव र आफ्नै राजनीतिक सुरक्षाका कारण नसक्ने राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल बताउँछन्। सजिलो गरेर पक्कै उनी नेपाल फर्केका होइनन्, केही न केही मिलाएर आएका छन्। भारतको हिन्दू अतिवादीको बढ़ी प्रभाव होला, यो लाइन लिँदा राजनीतिमा सहज र सुरक्षा आउन सक्छ भन्ने सोच पनि होला, खनाल भन्छन्। उनको आफ्नै दृष्टिकोण र लामो सैद्धान्तिक विचारबाट यो अवधारणा आएको होइन जस्तो लाग्छ, उनले भनेका छन्। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको नेताहरूको आकलन छ। देउवाको हिन्दू लाइन रणनीतिकी राजनीतिक सुरक्षा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
4: नेकपा एमाले भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसले उग्र रूप लिन थालेको छ। पार्टीभित्र युवा पुस्ताले नयाँ सिराबाट पार्टीको पुनर्गठन गर्नुपर्ने आवाज उठाउन थालेपछि अध्यक्ष केपी शर्मा ओली र युवा नेताहरूबीच दोहोरिने शुरू भएको छ। अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अराजक र आवाराको संज्ञा दिँदै पार्टी छोड्न चेतावनी दिनुभएको छ भने असन्तुष्ट युवा नेताहरूले उहाँको भनाईको प्रतिवाद गरेका छन्। यसले एमाले भित्रको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ। आइतबार झापाको बेतामोड र इलाममा आयोजित छुट्टा छुट्टा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। झापामा आयोजित मिशन जागरण कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा स्टार्ट

0: नोट्स लेखेर र हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभयो। पार्टीको नेतृत्व फेर्नुपर्ने आवश्यकता महसुस भएको भए सम्बन्धित पार्टी कमिटिमा विधिसम्मत तरिकाले कुरा राख्न उहाँले सुझाव दिनुभयो। अध्यक्ष ओलीले पार्टीमा बस्नु भए अनुशासनमा बस्न र त्यसो गर्न नसक्ने भए आफ्नो बाटो रोज्न असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभएको छ। यसै गरी इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठ भएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीको निश्चित प्रक्रिया विधि र समय हुने उल्लेख गर्दै चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो। पार्टी पुनर्गठन गर्ने पक्षधरहरू भने उहाँको अभिव्यक्तिबाट आक्रोशित भएका छन्। त्यसै गरी सरकारप्रति पनि ओलीको कटाक्ष छ। आजको हिमालय टाइम्समा खबर छ।
1: नेपाल र भारतीय सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले जनाएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनी अभिव्यक्ति दिएका थिए। उनको यो भनाई निकै विवादास्पद बनेको थियो। पछि यस विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै थप व्याख्या गरेको थियो। प्रधानमन्त्रीको भनाई क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको थियो। लखनऊ बैठकले क्रस बोर्डर अकुपेशनबारे नापजाँच गर्ने सहमति गरेको हो। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा क्रस बोर्डर अकुपेशनबारे नापजाँच गर्ने सहमति जुटेको हो। सहमति अनुसार उच्चतम प्रविधि प्रयोग गरी नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गा नापजाँच गरी प्रतिवेदन बुझाउने सहमति भएको छ। त्यस्तै भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाण्डु आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिगदेवको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाण्डु आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप संकेशीले सेठको स्वागत गरेका थिए। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन्। नेपाली सेनाका अनुसार सेठले सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्। पाँच सदस्यीय भ्रमण दलमा प्रधान सेनापति सेठकी पत्नी कोमल सेठ पनि सहभागी छन्। सेठलाई सोमबार शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। सीमावर्ती भोग चरणको जग्गा नाप्न नेपाल भारत सहमत। काठमाण्डुमा भारतका प्रधान सेनापति सेठ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़कहरूमा यातायात प्रभावित भएको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फे रूपमा मात्र सञ्चालन भइरहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर इलाम र सङ्खुवा सभागका सड़क प्रभावित भएका छन्। भोजपुर पाँच बोखिममा बाढ़ीका कारण मध्यम पहाड़ी लोकमार्ग एकतर्फे रूपमा मात्रै सञ्चालन भएको छ। यसैबीच शनिबार बेलुकादेखि परेको अविरल वर्षाले कर्णाली प्रदेशको जाजरकोट सहित पहाड़ी जिल्लामा व्यापक जनधनको क्षति पुर्याएको छ। पानी परेपछि आएको लेदो सहितको पहिरोले विशेष गरी जाजरकोटमा व्यापक क्षति पुगेको हो। भूकम्पका कारण चिरा परेको जाजरकोटको भूगर्भमा दुई दिनदेखि परेको वर्षाले अकस्मात पहिरो आएको थियो। पहिरोमा परेर जाजरकोटमा चारजनाको मृत्यु भएको छ। दुई सय जनालाई प्रभावित स्थलबाट उद्धार गरिएको छ भने करिब तीन सय जना जोखिममा परेका छन्। गोर्खा पत्र दैनिकमा खबर छ।
1: सरकार आफैले ग्यास बिक्री थालेपछि अभाव हट्नुको साथ उपभोक्ताको शास्ति झन बढ़ेको छ। नेपाल आयल निगमले नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा शनिबारदेखि काठमाण्डु उपत्यका विभिन्न स्थानबाट ग्यास बिक्री शुरू गरे पनि आइतबार दिनभर लाइनमा बसेका धेरै उपभोक्ता रिक्त सिलिण्डर बोकेर घर फर्किन बाध्य भए। देशभरि ग्यासको अभाव भएपछि सरकारले काठमाण्डुमा आफै वितरण शुरू गरेको हो, तर अझै पनि ग्यासको अभाव हट्न सकेको छैन। उल्टै लाइन बढ़दै जाँदा र जनताले थप शास्ति खेपिरहँदा ग्यास वितरणको जिम्मेवारी जानकारी पाएका व्यवसायी भने पानीमाथिको उभाना बनेका छन्। उपभोक्ताको माग बढ़ेसँगै बढ़ी मूल्यमा ग्यास वितरण गर्न पल्केका व्यवसायीहरू सरकारको विरोधमा उत्रिएका छन्। मुलुकभित्र मासिक ग्यासको खपत 35 लाख सिलिण्डर रहेको निगमको भनाइ छ। साउनमा मात्रै 38 लाख 38 हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको जनाइएको छ। तर 3 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास कहाँ गयो त्यसको जवाफ अहिले कोहीसँग छैन। मुलुकभर झण्डै 1 महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला सरकारले ग्यास बेच्न सक्रिय भएको नेपाल आयल निगमले शनिबारदेखि नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट ग्यास बेच्न थालेको हो। दोस्रो दिन आइतबार पनि उपभोक्ताले 1 सिलिण्डर ग्यासका लागि दिनभर लाइनमा बसेर रित्तै फर्कनु पर्यो। काभ्रेस्थलीबाट खाली सिलिण्डर बोकेका काठमाडौँको टेकु स्थित नेपाल आयल निगमको बिक्री केन्द्रमा ग्यास लिन 6 घण्टा लाइनमा बसेका राजेन्द्र लामा आफू रित्तै फर्किएको बताउँछन्। आइतबारसम्म 54,505 टन ग्यास नेपाल भित्रिएको छ। 1 महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिमाण अहिलेसम्मकै धेरै हो। यसलाई 14.2 केजीको हिसाब गर्यो भने साउनमा मात्रै 38 लाख 38 हजार ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको छ। देशभरि ग्यास अभाव, सरकार ग्यास बेच्दै, जनता शास्ति खेप्दै, व्यापारी रमिते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: नेपालको शिक्षा प्रणाली र शिक्षकहरूको भाग्य फैसला गर्ने भएको बहुप्रतीक्षित विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया फेरि पेचिलो बन्दै गएको छ। देशका 7 प्रदेशमा शिक्षा मन्त्रालयले शिक्षा संवाद शुरू भइरहँदा शिक्षक महासंघ फेरि आन्दोलनमा उत्रने तयारीमा लागेको हो। विगतमा पटक पटक भएका सम्झौताहरू मन्त्री परिषदकै टेबलमा थन्किएपछि शिक्षकहरूले फेरि एकपटक सड़क तताउने गरी तयारी गरेका छन्। नयाँ शिक्षा ऐन ल्याउनु अघि देशका 7 प्रदेशमा शिक्षक, विद्यार्थी, अभिभावक र सरकारवालाहरूसँग राय सुझाव दिने भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा संवाद अभियानको थालनी गरेको छ। कोशी प्रदेशको विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयबाट शुरू भएको संवाद दोस्रो दिन मधेस प्रदेशको जनकपुर धाम पुगेको छ। कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ कोइराला, मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिव सिजुमा देवकोटा लगायतको उपस्थिति रहेको थियो। शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने शिक्षक महासंघको ठहर, सहमति हुन्छ कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी, सुझाव संकलन गर्न प्रदेश प्रदेशमा शिक्षा संवाद आजको हिमालय टाइम्समा खबर छ।
1: प्रतिनिधि सभा नियमावली 2083 अनुसार संसदमा विभिन्न चरण र अवस्थामा घण्टी बजाउने व्यवस्था छ। संसदको दैनिक बैठक शुरू हुनुभन्दा 5 मिनट अघि सांसदहरूलाई बैठक कक्षमा प्रवेश गर्न र स्थान ग्रहण गर्न जनाउ घण्टी बजाइन्छ। बैठक बसिरहेको समयमा कुनै निर्णय गर्दा गणपूरक संख्यामा प्रश्न उठ्यो भने पुगे नपुगेको यकिन गर्दा 3 मिनटको जनाउ घण्टी बजाएर संसदलाई सभाकक्षमा प्रवेश गर्न सूचित गर्ने गरिन्छ। कुनै प्रस्ताव वा विधेयकमाथि संसदमा मत विभाजन हुने अवस्थामा सांसदहरूलाई आफ्ना कक्षहरू वा बाहिरबाट सभाकक्षभित्र आउन 5 मिनटको घण्टी बजाउने प्रावधान छ। गत मंगलबार कोरम नपुगेर सचिवालयले घण्टी बजाइरहँदा घण्टी चुनाव चिन्ह लिएर संसदमा झण्डै 2/3 सीट जीत हासिल गरेको पार्टीले नै सुनेन। यही कारण सो दिन बैठक स्थगित गर्नु पर्यो र सरकारले पेश गरेको खानी तथा खनिज पदार्थ विधेयक 2083 स्वीकृत हुन सकेन। सभामुखले 3 मिनटको जनाउ घण्टी लगाएर बोलाए पनि स्वयं राज्यपालले त्यो घण्टी नसुनेको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन्। सत्तारूढ़ पार्टीले आगामी दिनमा यसरी नै घण्टी बजेको नसुनेमा संसद महत्वपूर्ण कार्य गर्नबाट वञ्चित हुने चिन्ता विज्ञहरूको छ। सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश एक घटनाले दिएको छ। संसद सचिवालयका अनुसार यस्तो कुरा प्रणालीबाट हटाउने उपाय खोज्नेबारे सत्तापक्ष र प्रतिपक्ष कहिल्यै छलफल गरेका छैनन्। रासुपाको संसदीय दलका नेता प्रधानमन्त्री बारेन शाहले संसदीय दलको बैठक पनि पर्याप्त रूपमा बोलाएको पाइँदैन। विगतमा कोरमको विषयलाई राजनीतिक एजेण्डा बनाएर घण्टी बजाउँदै पुराना दलको उचितो कार्य रासुपा स्वयं सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश यस घटनाले दिएको छ। घण्टीले नै सुन्दैन संसदको घण्टी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले निवर्तमान सभापति शेरबहादुर देउवालाई भाडाको कार्यालयमा नबसी आफ्नै कार्यालयमा आउन आह्वान गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै नेता भण्डारीले देउवा समूहको चुनदेवी स्थित सम्पर्क कार्यालयलाई भाडाको कार्यालयको संज्ञा दिँदै आफ्नो योगदानमा बनेको सानेका स्थित केन्द्रीय कार्यालयमा आउन देउवालाई आह्वान गर्नुभएको हो। उहाँले निवर्तमान सभापति देउवालाई